0: चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौँ। साथै गति नियन्त्रण गर्नको लागि स्पिड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई दौडमा ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जङ्गे अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्लेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
1: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनु हुँदै सेनानी श्री श्रुति कुँवर,
2: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कारवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य चाहिँ सैनिक प्रहरीबाट हुन्छ।
3: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड़ दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पीड गन जस्ता प्रविधिसँगै विशेष टीमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
4: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने बेला उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीड़ितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिंगर प्रिन्ट निकाल्न पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पीड चेक गर्न पर्यो त्यो गाडीको भने हामीसँग स्पीड गनको उपलब्धता छ र मापसे सेवन मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ मापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वकथ्रु गेटबाट प्रवेश गराएर निजो व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
1: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोड़िएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल,
5: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैन्य अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ। अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
3: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाएको छ।
6: सहसेनानी निरञ्जन चौहान, विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँ भन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसर नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिसन फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्सलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
1: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन। जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल,
7: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नति हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने अर्को विभिन्न मिशनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिशनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौं। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले अन्त जब ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौ। तालिमको दौरानमा नेपाल प्रहरी त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिँ बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेज भिभीआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौं।
3: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
8: बुद्धहेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब एजीहरू नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएनौँ भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक परेड ग्राउन्डमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कर्टहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक परेड भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जस गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासन शासनदेखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गरेर ठान्छौँ।
9: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभीआईपीहरूको स्कर्टदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्नु पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठुलो शिवरात्रिको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भिआइपीहरू भिभिआइपीहरू आउँदा त्यसको स्कर्ट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेना भन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भिभिआइपी र भिआइपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भिआइपी भिभिआइपीहरूसँग त्यसरी नजिक भएर ड्युटी गर्न पाउँदा चाहिँ आफैमा चाहिँ गर्व महसुस हुन्छ।
1: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर। सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धान

0: दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हाम्रोलाई 24 घण्टा चाहिँ ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले एउटा हटलाइन पनि राखेका छौँ 106 चाहिँ सम्पर्क गरेर उसले आफ्नो चाहिँ गुनासोहरू पुग्न चाहिँ सक्छ। कुनै पनि ट्राफिक रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले चाहिँ हामीहरूलाई 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर जाने पुरानो व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तत्पश्चात हाम्रो यहाँ तयारी सेमोहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा यसो गर्न बसिरहेको हुन्छ। घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीहरूले यहाँ निर्धारण गरी तयारी टिमहरू चाहिँ उक्त स्थानमा चाहिँ घटनास्थलसम्म चाहिँ पुग्छ।
1: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
2: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: अन्तमा भने ढिलाई पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
2: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
1: पश्चिम बंगालका सरकारी विद्यालय खाजामा अण्डा हटाउँदा भारतमा पोषण सम्बन्धी बहस शुरू। रूसी ब्यालिस्टिक क्षेपणास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
2: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराति अर्जेन्टिना अनि इंग्ल्याण्ड खेल्ने। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 जनालाई कैद सजाय निर्धारण गरिएको प्रसंग।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री तोपबहादुर राई माझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 16 जनालाई कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई हिजो सजाय निर्धारण गरेको हो। 23 असारमा अदालतले प्रतिवादी 31 मध्ये 15 जनालाई दोषी ठहर र 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। बालकृष्ण खाँडलाई 2 वर्ष कैद र 20,000 जरिवाना, मुख्य योजनाकार दुलाल र भण्डारीलाई 4 वर्ष जेल सजाय तोकिएको छ। अदालतको फैसला अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर राई माझी, पूर्व गृह सचिव टेक नारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढ़ी 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा सन्देश शर्मा,

0: आङ तावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उमेर 75 वर्षमाथिका कारण सजायमा केही छूट दिएको छ। उहाँलाई अब 3 वर्ष 2 महिना 10 दिन कैद र 40,000 रूपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोड़िएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवानाको फैसला सुनाइएको छ।
1: विपदमा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न निजी क्षेत्रका संघ संस्थाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राधिकरणमा आयोजित एउटा कार्यक्रममा प्राधिकरण र वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएशन अफ ऱ्याफ्टिङ एजेन्सी नारा बीच त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। वायु सेवा संचालक संघको समझदारी अनुसार काठमाण्ड उपत्यकाभित्र उडान गर्नु परेमा संघले हेलिकप्टर निशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम संचालन खर्चमा सेवा उपलब्ध गराइनेछ। नेपाल ड्रोन संघको सम्झौता अनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण पाइलट सहित उपलब्ध गराउनु पर्नेछ। त्यस कार्यमा खटिनी सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। नेपाल एसोसिएशन अफ राफ्टिङ संघको समझदारी अनुसार बाढ़ी, डुबान तथा नदीजन्य विपदमा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि नाराले निशुल्क रूपमा राफ्ट र जनशक्ति सहित आवश्यक उपकरण उपलब्ध गराउनु पर्नेछ। यो समझदारी एवं 1 वर्षसम्म कायम रहने र आपसी सहमतिमा पुनः नवीकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपदका बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरूरी हुने बताउनुभयो। उहाँले सबैको हातेमालोबाट मात्रै विपद व्यवस्थापन गर्न सकिने भन्दै निजी क्षेत्रको यो सेवा भावप्रति आभार पनि व्यक्त गर्नुभयो। वायु सेवा संचालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपदमा परेका नागरिकको जीवधनको सुरक्षाका लागि आफूहरू सधैं सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तर देशका विभिन्न स्थानमा जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रभावकारी रूपमा र तीव्रताका साथ काम हुन नसकेको सरोकारवाला निकायले बताउने गरेका छन्। कार्यकारी समितिबाट बस्ती स्थानान्तरण गर्ने निर्णय भएमा पुनस्थापनाका लागि योग्य घर परिवारलाई लाभग्राहीको रूपमा सूचीकृत गरी कार्यविधि बमोजिम पुनस्थापना अनुदान उपलब्ध गराइने व्यवस्था रहे पनि त्यस अनुसारको कामले तीव्रता पाउन सकेको छैन। ती जिल्लाभित्र सुरक्षित स्थान उपलब्ध नभएको अवस्थामा प्रदेश विपद व्यवस्थापन समितिको निर्णय अनुसार प्रदेशभित्रका अन्य जिल्लामा समेत बस्ती स्थानान्तरण गर्न सकिने व्यवस्था पनि कार्यविधि तथा नीतिमा उल्लेख गरिएको छ। हाल प्राधिकरण तथा अन्य संस्थासँगको समन्वयमा भइरहेका बस्ती स्थानान्तरण कार्यहरू अझै सुस्त गतिमा छन्। आर्थिक वर्ष 2082-83 प्राधिकरणले अन्य संस्थाको सहयोगमा 255 जोखिमयुक्त बस्तीहरूको प्राविधिक अध्ययन सम्पन्न गरिसकेको छ। अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार 37 बस्ती स्थानान्तरण गर्नुपर्ने सिफारिश गरिएको छ, जसमा 20 बस्ती पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्नेछ भने 17 बस्ती आंशिक रूपमा स्थानान्तरण गर्नु उल्लेख गरिएको छ। 162 बस्तीमा आवश्यक रोकथाम तथा जोखिम न्यूनीकरण उपायहरू अवलम्बन गरी हालकै स्थानमा सुरक्षित रूपमा बसोबास गर्न सकिने पनि सुझाव दिइएको छ। 56 बस्तीमा सामान्य प्रकृतिका जोखिम न्यूनीकरणका उपायहरू अप्नाई यथास्थानमै बसोबास गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 सुरक्षित स्थानमा स्थानान्तरणका लागि उपयुक्त स्थल पहिचान गर्ने उद्देश्यले विभिन्न निकायबाट अध्ययन कार्य सञ्चालन भइरहेको छ। प्राधिकरणको आन्तरिक कार्यक्रमबाट 3 स्थान, सम्बन्धित स्थानीय तहहरूबाट 3 स्थान, प्राधिकरणको समन्वयमा नेपाल रेडक्रस सोसाइटी मार्फत 1 स्थान निर्धारण र त्यसबारेमा छलफल गरिएको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको 4 बस्तीमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गरी जोखिमको मात्रा घटाउन सकिने सम्भावना सम्बन्धी विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरिसकिएको छ। संखुवा सभा जिल्ला अन्तर्गत सिलिङचोङ गाउँपालिका 1 चित्र स्थित जोखिमयुक्त बस्तीबाट घरधुरीलाई सोही सिलिङ बस्तीबाट 12 घरधुरीलाई, सोही सिलिङचुङ गाउँपालिका एक बखलचुम, 25 घर परिवारलाई सोही सिलिङचुङ गाउँपालिका एक चित्रेमा र 55 घरधुरीलाई खाँदबारी नगरपालिका साथ भैर डाँडामा स्थानान्तरण गर्न अनुदान उपलब्ध गराइएको पनि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। ताप्लेजुङ जिल्ला अन्तर्गत मौवाखोला गाउँपालिका 4 का 65 घरधुरीलाई मौवाखोला गाउँपालिका 3 को साँघुमा स्थानान्तरण गर्ने सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिबाट निर्णय भई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको छ।
0: यसैबीच हेटौडा काठमाडौँ जोड्ने 2 वटा राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौडा भइसे काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ आउजाउ गर्ने कान्ति राजमार्ग साँझ 6:30 बजेदेखि बिहान 5 बजेसम्म बन्द हुनेछ। बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो।
1: यसैबीच हिजोको संसद बैठकमा सरकारवाला निकाय र अरू विभिन्न सांसदहरूले पनि विपद पूर्वको तयारीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख डोल प्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी, पहिरो र डुबान जस्ता विपद जन्ने जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
2: डुबान जस्ता विपद जन्ने घटनाहरू बढ़न थालेका छन्। यस्ता विपद जन्ने घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।
1: 24 घण्टामा देशभर मनसूनी विपदका 73 वटा घटनामा 2 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता र 7 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गएको 24 घण्टामा चितवनको भरतपुरमा सबभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको जानकारी दिइएको छ। अबको आगामी दिनको केही समयसम्मको मौसम कस्तो रहला? सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले सीआईएनसँग भन्नुभयो।
3: कोशी मधेस, बागमती, गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा, एक दुई ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र
4: जसरी चाहिँ यो फलफुल खेती, अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौं र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौं।
1: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
9: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: बैंकको कर्जा दुरूपयोग गरेको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ पर्नु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो CIB उहाँलाई हिजो पक्राउ गरेको हो। उहाँ एमाले नेता विष्णु पौडेल निकट व्यवसायी रहेको प्रहरीले जनाएको छ। नेता पौडेलले रूपन्देहीमा करोड़ौंको जग्गा शशिको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको हो। रिसोर्ट बनाउन भनेर प्रभु बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको CIB जनाएको छ।
1: मिटर ब्याच पीड़ित आन्दोलनका लागि काठमाण्डु यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरूका प्रतिवेदन तत्काल गृह मन्त्रालय मार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। मिटर ब्याच पीड़ितहरूसँग निजगढ़ पुगेर गृहमन्त्री सुधन गुरूङ वार्ता गर्न थालेपछि बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँचवटा निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
11: यो भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को उचित लेनदेन मीटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख पाँचवटा निर्णयहरू।
1: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट तीनवटा विधेयक प्रमाणीकरण गरिएको छ। राष्ट्रपति पौडेलले बजेट सम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण हिजो गर्नुभयो। संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 को बजेटसँग सम्बन्धित तीन विधेयकहरू प्रमाणित भएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम, विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक वर्ष 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ।
0: नेपाल आयल निगमले आजबाट 14.2 किलो तौल भएको ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ। 29 फागुनदेखि बजारमा आधा तौल भएको सिलिण्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर उपलब्ध हुनेछ। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो।
1: वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्र सड़क विस्तारको काम केही शिथिल भएको छ। सड़क डिभिजन कार्यालय हेटौडाले पूरिएका सड़क छेउका नाला तथा फुटपाथ सफाईको कामलाई प्राथमिकता दिएपछि सड़क विस्तारको कामले गति लिन नसकेको हो। सड़क डिभिजन हेटौडाले हिजो मुरली तथा नारायणी अस्पताल क्षेत्रमा नाला र फुटपाथ सफाईको काम सम्पन्न गरेको छ। सड़क डिभिजन हेटौडाका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार हाल बिरता मन्दिरदेखि उत्तरतर्फ सड़क विस्तारको काम जारी छ। त्यस क्षेत्रमा रहेका केही अग्ला घर भत्काउने काममा निकै समय खर्च भइरहेको पनि उहाँले बताउनुभयो। आज दिउँसोसम्म ती घर भत्काइसकेपछि केही दिनका लागि सड़क विस्तारको कामलाई विश्राम दिइने पनि उहाँको भनाई उद्धृत गर्दै त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: कोरोना महामारी पछिको मन्दीलाई चिर्दै सन् 2025 नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक नेपाल पर्यटन तथ्याङ्क 2025 अनुसार पछिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाई अवधि दुवैमा वृद्धि भएको छ। तथ्याङ्क अनुसार 2025 कुल 11,62,365 जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष 2024 तुलनामा 1.29% वृद्धि हो। यस वर्ष 11,47,548 जना पर्यटक भित्रिएका थिए। आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाई अवधिमा पनि परिवर्तन देखिएको तथ्याङ्कमा उल्लेख छ। 2024 औसत बसाई 13.3 दिन रहेकोमा 2025 यो बढ़ेर 16.34 दिन पुगेको छ। बसाई अवधि बढ़ेपछि पर्यटकहरूको प्रति व्यक्ति दैनिक खर्चमा पनि केही गिरावट आएको छ। प्रमुख देशहरूबाट आएको आगमनमा भारत 2,93,000, अमेरिका 1,13,000, चीन 96,000, बेलायत 59,000, बंगलादेश 58,000 र अस्ट्रेलिया 50,000 रहेका छन्। तथ्याङ्क अनुसार कुल पर्यटकहरूमध्ये 60.2% पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ।
1: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको यस अघिको निर्णय खारेज गरिदिएको छ। यो सँगै अब सरकारी निकायहरूले निजी संचार माध्यममा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउनेछन्। न्यायाधीश सारंगा सुवेदी र निरपदघोष निरूलाको इजलासले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। सरकारले नयाँ सरकार गठनपछि सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको थियो। उक्त निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
0: यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्रै धान रोपाई सकिएको हो। गएको वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो।
1: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा रेड सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17,00,000 रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा रेड सहकारी संस्था, दर्शन बचत तथा रेड सहकारी संस्था, सुमेरू बचत तथा रेड सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा रेड सहकारी संस्था र लालीगुराँस बचत तथा रेड सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 जना बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो।
0: साझा खबरमा अब विदेशका खबर। पश्चिम बंगालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड़ गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलो पटक पश्चिम बंगालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको नेतृत्वको सरकारले राज्य संचालित विद्यालयमा निशुल्क शाकाहारी भोजन उपलब्ध गराउने जिम्मेवारी धार्मिक संस्था अन्तर्राष्ट्रिय कृष्ण चेतना समाजलाई दिएपछि यस अघिसम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस निर्णयसँगै भोजन, धार्मिक विश्वास र बाल पोषणबारे भारतमा लामो समयदेखि चलिरहेको बहस पुनः सतहमा आएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रतिनिधिले रूसद्वारा संचालित अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन्। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको संकेतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 वर्ष यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका 5 वटा ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भनी राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग 2 साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रंगशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा पेड्रो पोरो र मिकेल ओयारजाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार 3रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच आज मध्यराती खेल हुनेछ। 12:45 हुने खेलमा दुवै टोली जीतको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढ़िरहेको छ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार 3रो जीत सहित क्वार्टर फाइनलमा पुगेको छ। हिजो भएको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो।
0: कफी खेतीमा लागेका धनकुटाका किसान स्थानीय सरकारको सहयोगको अपेक्षामा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब गाजा खेतीको विकल्प खोज्ने किसानको कुरा। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन। तर धनकुटाको सहित भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर लागेका छन्। गाँजा ओसार पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जस्तो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरू वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
13: सहित भूमि गाउँपालिका 2 का किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्काल राम्रो आमदानी भए पनि कानूनी जोखिममा समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
14: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
13: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार प्रसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव सही भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढ़ेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। सही भूमिका किसान देवल कुमार राई,
15: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
13: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
16: करिब 400 मान्छे त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
13: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
4: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफुल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौँ।
13: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार चालू आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औसत सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
2: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे जसमा 55 जना पुरूषहरू 2 महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
13: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी अलैची सुन्तला फलफूल मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 जनालाई कैद सजाय। कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
1: विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर ड्रोन र राफ्टिङ उपलब्ध गराइने। जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ। पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
1: पश्चिम बंगालका सरकारी विद्यालयमा खाजा अण्डा हटाएपछि पोषण सम्बन्धी बहस। रूसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
0: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराती अर्जेन्टिना र इंल्याण्ड खेल्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा प्रवेश।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ विभिन्न सार्वजनिक स्थानमा हुने पार्किङको समस्या। जहाँ देख्यो त्यहाँ विभिन्न सवारी साधनहरू राखिहाल्ने प्रवृत्ति छ। तर नेपाललाई स्विजरल्याण्ड सिंगापुर बनाउने बहस पनि नेताहरूले बेला बेलामा भाषणको बेलामा गर्ने गर्छन्। यहाँ 2 व्यक्तिहरू छन् र एउटा डाँडोतिर उनीहरू उकालो लाग्दै गर्दा एक अर्काको बीचमा कुराकानी भइराखेको छ। अलि तलतिर केही समतल ठाउँ छ, त्यतातिर देखाउँदै त्यहाँ भएका मध्ये अगाडिपट्टि हिँडिरहेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सिंगापुर बनाउने हैसियतवाला नेपालीहरूले खाली ठाउँ देख्ने हुँदैन, कि पसल थाप्छ कि पार्किङ गरिहाल्छ।
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: के भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: समिति चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
4: खाई खाई बहु कोई लोटरी भर दिल
5: आई समी जो लोटरी पर दी
4: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बनी खाई विशा खाई मई विश्वास आनंद फोन खाले आप विवरण खाई मई आपिल खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
5: सिद्धार्थ ब्याङ्क क्यारे जन हेजरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बेर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडेगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
2: हाम्रा सेवाहरू
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, यास बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भ्रिया एवं दिशा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: प्राविधिक शिक्षा पढ्ने शुभ अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई CTBTबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-5-76-21-917, 98-5-76-35-567, 98-4-51-20-736।
1: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
3: ब्याङ्की खैमज बिले चौधरी, एटीएम, मोबाइल डे, इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यौदे प्रे छली जानकारी री विषया न्यौ कल पर्दिमो चमै न्यौ ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यौदे प्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यौ तानी सतर्क तना छद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: रेडियो दिदी बहिनी 95.2 MHz।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आँख खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, न्युमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
5: 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 067-424-227, 067-424-227,
5: मोबाइल नम्बर 98-576-22-597, 98-576-23-597,
3: 98-511-89-918,
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
3: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: सतह बढ़ेको छ। चार महिना रहने मनसुनी वायुले नेपालमा वर्षभरि पर्ने औसत पानीको झण्डै 80% पानी पार्छ। पानीको उपलब्धता धेरै हुने यही समयमा पानीजन्य रोगहरू पनि बढ्छन्। बर्खायाममा बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम पनि उच्च हुन्छ। यस्ता विपदका बेलामा पानीजन्य संक्रमणको जोखिम अझ धेरै उच्च हुन्छ। कार्यक्रममा कुराकानी शुरू गर्नु अघि वर्खाजन्य विपदका बेला पानी तथा सरसफाईमा ख्याल गर्नुपर्ने कुरा बारेको जानकारी साथी हृदय रिमालबाट सुनौ।
1: देशभर मनसून सक्रिय भएसँगै बाढ़ी, पहिरो र डुबानका घटना दिनहौ जसो बढ़दै गएका छन्। असारदेखि भदौ असोजसम्मको यस वर्षायाममा पहाड़ी, हिमाली र तराई क्षेत्रका हजारौं परिवार प्रत्यक्ष प्रभावित हुने गरेका छन्। यस्तै विपदको समयमा सबैभन्दा ठूलो जोखिम भनेको सुरक्षित खानेपानीको अभाव र यसको कारण फैलिने पानीजन्य रोग हो। विज्ञहरूका अनुसार बाढ़ीको पानीसँगै ढल, मानव तथा पशुको मलमूत्र र अन्य फोहोर पानीका मुहानमा मिसिन पुग्छ, जसले खानेपानी दूषित बनाउँछ। यसैका कारण झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए जस्ता रोग फैलिने खतरा उल्लेखनीय रूपमा बढ़छ। यसबाट बस्न स्वास्थ्यकर्मीहरूले केही सजिला उपाय अपनाउन आग्रह गरेका छन्। पानी सफा देखिए पनि कम्तीमा एकदेखि तीन मिनटसम्म उमालेर मात्र पिउनुपर्छ। उमाल्न सम्भव नभए क्लोरिन ट्याब्लेट वा फिल्टर प्रयोग गर्न सकिन्छ। शुद्ध गरिएको पानी ढक्कन भएको सफा भाँडामा राख्नुपर्छ र पानी झिक्दा हात नहालेर छुट्टै भाँडो वा चम्चा प्रयोग गर्नु उपयुक्त हुन्छ। विपदपछि प्राय शौचालय क्षतिग्रस्त हुने भएकाले अस्थायी भए पनि सुरक्षित शौचालयको व्यवस्था गर्न र खुला दिशा रोक्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। यसका साथै खाना पकाउनु अघि, खानु अघि र शौचालय प्रयोगपछि साबुन पानीले हात धुने बानीले धेरै रोग नियन्त्रण गर्न सकिने विज्ञहरूको सुझाव छ। खाद्यान्न व्यवस्थापनमा पनि सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ। बाढ़ीले छोएको वा बिग्रिएको खाद्यान्न सेवन नगर्न र फलफूल, तरकारी

0: आम्ररित भएर मात्र प्रयोग गर्न सुझाव दिएको छ। समग्रमा विपदले भौतिक संरचना नष्ट गर्न सक्छ, तर समयमै अपनाएका यी सामान्य सावधानीले महामारी फैलिनबाट जोगिन सकिने विज्ञहरूको भनाई छ। त्यसैले वर्षायाममा सुरक्षित खानेपानी, सरसफाई र व्यक्तिगत स्वच्छतामा सबैले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।
1: पानी धेरै पाइने बर्खायाममा विपदको जोखिम उच्च हुन्छ र त्यस्तो विपदका बेलामा पानी तथा सरसफाई जन्ने समस्याहरू बढ्न सक्छ। यस्तो बेलामा के उपाय अपनाउने भनेर हामीले यो जानकारी सुन्यौं। यसपालि मनसून केही ढिला सक्रिय भए पनि पछिल्लो समय देशका सबैजसो ठाउँमा पानी परेको छ। एलनिनोको प्रभाव रहेकाले यसपालि मनसूनमा कम पानी पर्ने, विशेष गरी साउनको मध्यपछि वर्षाको दर घट्ने अनुमान छ। यसले पानीको उपलब्धतामा प्रभाव पार्न सक्छ। यसैले परेकै बेलामा पानीको संरक्षण पनि गर्नुपर्ने देखिन्छ। आजको कार्यक्रममा हामी बर्खायाममा पानीमा हुन सक्ने प्रदूषण र पानी स्वच्छताका लागि गर्न सकिने कामसहित आकाशे पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गर्दैछौ। शुरूमा बर्खायाममा पानीमा हुन सक्ने जोखिम बारेमा चर्चा गरौं। वर्षा लाग्नसाथ पानीजन्य रोगको प्रकोप बढ़ेको पाइन्छ। यसरी हेर्दा वर्षाको पानी नै बढ़ी प्रदूषित हुने हो त?
2: वर्षातको पानी आफैमा वर्षा हुँदाखेरि त प्रदूषण होइन, जब वर्षातको पानी जमिनमा अन्य विभिन्न कुराहरूसँग मिल्छ त्यसपछि प्रदूषण हुने हो। अब काठमाडौँ उपत्यकाकै मात्र कुरा गर्नुहुन्छ भने पनि अब हाम्रो यो वर्षा लागेसँगै आउँ जन्ने हैजाको एकदम हामी प्रकोपमा छौं र यो एउटा काठमाडौँको विभिन्न ठाउँहरू त्यो घटना घट्न सक्ने भनेर पत्ता लागेको पनि छ। खास के हुन्छ भने काठमाडौँको उपत्यका अथवा अन्यत्र नेपालमा हेर्दाखेरि हाम्रो यो दिशाजन्य लेदो र अर्को भनेको गाई वस्तु चराचुरुङ्गीहरूको पनि दिशा, त्यो दिशा र अन्य तपाईँको यो फोहोर आउने चिजहरू हुन्छ भन्ने त्यो चाहिँ वर्षातको पानीसँग मिसिएर पुग्छ र हाम्रा खानेपानीका संरचनाहरू व्यवस्थित बनाइएका छैनन्, जसले गर्दा त्यहाँमा प्रदूषण हुने हो। खास नेपालमा खाने पानीमा अथवा वर्षातको पानी चाहिँ हामीले दैनिक रूपमा पिउने गरेको पानीसँग मिल्छ र मिल्दाखेरि वरिपरिको जमिनबाट वर्षातको पानीमा खास गरेर नेपालमा हेर्नुहुन्छ नि इकोली र कोलिफम भन्छ, यो मानिसको दिशा चाहिँ विभिन्न माध्यमबाट पानीमा परेर धेरै ठाउँमा लाग्ने भनेको पानीजन्य रोगहरू लाग्ने गर्छ। खास चाहिँ यो मानवीय क्रियाकलापकै कारण हो। वर्षातको पानीलाई दोष दिन चाहिँ हुँदैन,
1: त्यो पानी नराम्रो त होइन,
2: वर्षात आकाशबाट खसेको पानी नराम्रो होइन, मानवीय क्रियाकलापहरूले गर्दाखेरि त्यो पानी प्रदूषण बनेको।
1: अहिले हाम्रो शहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई पनि हेर्दा वर्षामा कुन कुन स्रोतहरू चाहिँ अलिकति बढी जोखिममा हुने गरे?
2: यसमा शहरी क्षेत्रमा हेर्दाखेरि त शहरी क्षेत्रको विशेष गरेर पाइप प्रणालीहरू यदि व्यवस्थित रहेको छैन र पाइप र ढलसँगै जोडिएको छ भने त्यसमा ढलबाट निस्केको हाम्रो दिशाजन्य लेदो पाइपको पानीमा पुग्ने एउटा समस्या हुन्छ भने नेपालको अधिकांश पहाड़का बस्तीहरूमा मुहान चाहिँ खुला छ, भनेको त्यसलाई व्यवस्थित छोपिएको छैन, त्यो खुला मुहानमा वर्षातको पानी भलहरू आएर मिसिने, त्यो मिसिएको पानी चाहिँ पाइप मार्फत गएर तपाईँको चाहिँ पानी खोल्दा धमिलो आउने, धमिलो हुँदैखेरि चाहिँ खास गरेर यो जैविक जीवाणु भन्छौ त्यो मिसिने एकदमै डर छ।
1: हामीले जमिन मुनिको पानी, विशेष गरी इनार ट्युबवेलहरू, यिनीहरूको पानीमा हेर्दाखेरि चाहिँ वर्षायाममा थप प्रदूषित हुने सम्भावना हुन्छ कि उस्तै उस्तै हुन्छ हिउँद बर्खामा?
2: यस्तो हुन्छ, अब खास गरेर यो जमिन मुनिको पानीको दुई सतहहरू हुन्छ, तपाईँलाई थाहा छ होइन, एउटा जमिन मुनिको धेरै अब डिप एक्युफेयर भन्छ अनि माथि चाहिँ हाम्रो स्यालो ट्युबवेलहरू जहाँ माथिल्लो तहमा राखिन्छ, त्यो माथिल्लो तहकोमा के हुन्छ भने अहिले काठमाडौँ उपत्यकामा हेर्दाखेरि वर्षातकोमा ती किसिमका इनारहरू बढी प्रदूषित पाइएको छ। किनभने तपाईँले विचार गर्नुभयो पानी पर्यो, पानी पर्दाको एक दुई दिनमा इनारको सतह बढ्यो नि त, बढेपछि त माथिकै पानी जाने हो। र अहिले काठमाडौँको धेरै इनारहरूबाट हेर्दाखेरि पनि त्यहाँ के छ त कोलिफम इकोलीहरू माइक्रोबायोलोजिकल कन्टामिनेसन भएको के जैविक जीवाणुहरू पाइएको छ। यसले गर्दा के भयो त भन्दाखेरि जमिनको सतह कस्तो छ, त्यहाँ कस्तो प्रदूषण छ, र अर्को चाहिँ तपाईँको शौचालय बनाएको कहाँ हुनुहुन्छ र शौचालय बनाउँदाखेरि सेप्टिक ट्याङ्कको तपाईँको संरचना कस्तो छ। सेप्टिक ट्याङ्कको संरचना तपाईँले जुन मापदण्ड अनुसार बनाउनु भएको छैन भने त्यहाँबाट दिशाको जुन लेदो अथवा दिशाबाट सोसिएको पानी गएर तपाईँको चाहिँ भन्छ उहाँले 22 पाइला हिँड्दा भन्थ्यो जस्तो तराईतिर, त्यसको नजिकै इनार छ भने त प्रदूषण भइहाल्छ, झन् बर्खामा अझ बढी जोखिम।
1: पानीलाई झट्ट हेर्दाखेरि सङ्लो छ भनेदेखि राम्रो मान्ने र धमिलो छ भनेदेखि नराम्रो मान्ने धेरै एउटा चलन छ होइन, यसमा पनि बर्खायाममा त विशेष गरी धमिलो छैन भने राम्रो छ भन्ने पानी हुन्छ, तर सङ्ग्लो पानी चाहिँ कतिको उपयुक्त हुन्छ कि हुँदैन त्यो कति ख्याल गर्नु?
2: होइन, सङ्ग्लो पानी एक हिसाबले गर्दा शुद्धताको एउटा सुरुवाती त हो भन्न मिल्छ, किनभने शुद्धतामा धमिलोपना घट्नु पनि हामीले त्यसलाई शुद्धताको हुनको प्रक्रियामा गएको मान्छौँ, होइन, किनभने त्यहाँ धमिलोपन त देखिएन, तर पानी आँखाले हेर्दा सङ्ग्लो हुँदैमा पानी शुद्ध होइन, किनभने पानीलाई त परीक्षण गर्नु पर्यो। पानीमा तपाईँ हामीले नदेखिने जीवाणुहरू धेरै हुन्छन्, तिनलाई परीक्षणै गर्नुपर्ने हुन्छ। त्यो भएर आम हाम्रो नेपालीको अहिले पनि बुझाइ छ सङ्ग्लो पानी पिउन मिल्छ भन्ने, त्यो होइन, त्यो बुझाइबाट हामी पछाडि हट्नुपर्छ। पानी परीक्षण गर्नुपर्छ, अथवा तपाईँले पिउँदा पानी कहाँ राखिएको थियो, कुन अवस्थामा थियो, त्यो सुरक्षित थियो कि थिएन भन्ने कुरा नभइकन सिधै पिउनु पनि हुँदैन। सङ्ग्लो पानी पिउने योग्य चाहिँ होइन, त्यसरी बुझ्नुपर्ने।
1: हामीले पानीको प्रयोगको कुरा गर्दाखेरि जहिले पनि सावधानी अप्नाउने कुरा त भइ नै हाल्छ हिउँद बर्खा सधैँ, तर यसमा पनि बर्खायाममा अलिकति थप सावधानी अप्नाउनु पर्ने केही कुराहरू छन् कि?
2: बर्खायाममा जस्तो मुहान खुला भएको स्थानहरूमा सावधानी अप्नाउनु नै पर्छ। धेरै ठाउँमा बर्खायाममा चाहिँ जैविक जीवाणुहरू पानीमा देखिन्छ, त्यो भनेको इकोली र कोलिफर्म हो, त्यसले गर्दा आउँ हैजा हुन्छ। त्यो हुँदाखेरि मैले के भन्छु भने, नेपालको जुन स्थानहरूमा जुन खानेपानी वितरण गर्ने सेवा प्रदायकहरू छ उहाँले नियमित रूपमा पानी परीक्षण गर्नुभएको छैन, र नियमित पानी परीक्षण गरेर आजको पानीमा केही पनि छैन भन्ने कुराहरूले उहाँले सूचना प्रसारण गर्नुभएको छैन भने त्यो ठाउँमा त्यो जोखिम बढ्ने हुन्छ, किनभने तपाईँलाई थाहा छैन नि त। र त्यस्तो ठाउँमा मैले के सुझाव दिन्छु अथवा जनताले बुझ्नुपर्ने भनेको, सजिलो उपाय भनेको पानी उमालेर पिउने। बर्खामा मैले के भन्छु, पानी उमालेर पिउनु पर्यो। अब धेरै पहाड़मा अन्य विधिहरू पानीको शुद्धिकरणको घरेलु स्तरमा नपाउन सकिन्छ, तर पानी उमाल्न त सकिन्छ नि। उमाल्दाखेरि कस्तो भन्दा, प्रायः चाहिँ पानी मनतातो पानी भनेर पिउने चलन छ, त्यो अझ बढी खतरा हुन्छ। त्यसले गर्दाखेरि हामीले के भन्दा, पानी उम्लिसके पछाडि 10 सेकेन्ड 15 सेकेन्ड 20 सेकेन्डसम्म पानी उमालिराख्ने, त्यो पानी पिउँदाखेरि शुद्ध नै हुन्छ।
1: उमाल्दाखेरि चाहिँ त्यहाँ भएका जति पनि जीवाणुहरू अथवा भनौँ जुन छ फोहोर छ त्यो चाहिँ नष्ट हुन्छ,
2: जीवाणु त नष्ट भइहाल्छ, तपाईँको जीवाणु नष्ट हुन्छ। अब अन्य पानीमा हुने, अब पानीमा त तपाईँको रासायनिक जीवाणु पनि भयो, जैविक पनि भयो, फिजिकल पनि भयो, होइन, भौतिक पनि भयो। अब त्यसमा रसायनहरूको कुरा गर्दाखेरि कतिपय पानी उमाल्दाखेरि पनि नहट्ने हुनसक्छ, होइन, त्यो हार्डनेस अथवा त्यसको कडापन कति छ भन्ने कुराहरूको हुन्छ, कडापन हट्छ, र बायोलोजिकल जति हामीले जैविक जीवाणु भनेका छन् तिनवटा मर्छ। तर पानी उमालेपछि तपाईँको चाहिँ मैले भने 15-20 सेकेन्डसम्म लगातार
1: उमाल्नुपर्छ, यसले गर्दा चाहिँ हाम्रो वर्षाजन्य रोगहरू अथवा वर्षाको कारण हुन सक्ने रोगहरू धेरै कम हुन्छ,
2: धेरै कम हुन्छ।
1: पानी र पर्वत विशेष बदलिएको नेपालमा हामी खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ वर्षाको पानी संकलन बारेमा चर्चा गरौं। धेरैले पानीको अभावलाई टार्नको लागि यो विधिलाई पनि मान्ने गरेका छन् वर्षाको पानी संकलन गर्ने भनेर। वर्षाको पानी प्रयोगको लागि चाहिँ कतिको उपयुक्त हुन्छ? कतिपयले चाहिँ आकाशबाट परेको पानी न फोहोर हुन्छ कि भन्छन्।
2: अब यस्तो छ, अब खास गरेर अब नेपालको परिवेशमै रहेर कुरा गरौं, होइन, नेपालको परिवेश गर्दाखेरि अब काठमाडौँ उपत्यकामा कहिलेकाहीँ यो विश्वको सबैभन्दा प्रदूषित सहरको एक नम्बर सूचीमा आएको तपाईँहरूलाई थाहा पनि छ, होइन, तपाईँ हामीलाई। अब यसमा के हुन्छ भने, पानी लामो अन्तरालपछि आउँदाखेरि सुरुमा आकाशबाट आएको पानी 10-15 मिनटसम्म परेको पानी तपाईँ छुट्टाउनु भयो भने, अब त्यसपछि पानी सुरक्षित गर्नुभयो कुनै संकलित टङ्कीमा, तपाईँ घरकै अब एउटा टङ्कीमा सुरक्षित गर्नु भने, त्यो पानी घरेसी प्रयोजन र पिउनको लागि पनि प्रयोग गर्न सकिन्छ। तर पिउनको लागि तपाईँले प्रयोग गर्दै हुनुहुन्छ भने त्यसमा दुईटा कुरा ध्यान दिनु पर्यो। एउटा कुरा, पहिलो तपाईँले पानी परीक्षण गर्न जानु पर्यो त्यो पानी कस्तो छ भनेर, र दोस्रो कुरा के हो भने, तपाईँले परीक्षण गरिसके पछाडि सधैँ त्यो नियमित परीक्षण गर्न जानु त सक्नुहुन्न नि, त्यो पानी शुद्धको निम्ति चाहिँ, त्यसलाई शुद्धको निम्ति तपाईँ आफू ढुक्क हुनको निम्ति त्यसमा क्लोरिनेसन हुन्छ, अथवा आकाशे पानीको संकलन टङ्की जानुभन्दा अगाडि बायोस्यान्ड फिल्टरहरू जस्तो राख्न सकिन्छ, र बायोस्यान्ड फिल्टरबाट संकलित टङ्कीमा गएको पानी उमालेर पिउँदाखेरि त्यो पानी त बाहिरको कडाभन्दा त्यो पानी नरम हुन्छ, र तपाईँले नुहाउँदाखेरि लुगा धुँदाखेरि बढी साबुन आएको पनि तपाईँले भेट्नुहुन्छ भने त्यो पानी राम्रो छ
1: भन्दाखेरि, आकाशको पानी पनि प्रयोग गर्नलाई योग्य हुन्छ भनेर सामान्य रूपमा बुझ्न सकियो,
2: योग्य हुन्छ भनेर बुझ्नु पर्यो। तर आकाशबाट झर्दा बित्तिकै भन्यो भने त्यसको विभिन्न विधिहरू अप्नाएर त त्यो एकदम राम्रो हुन्छ।
1: हजुर, संकलनका विधिहरूको बारेमा अलिकति कुराकानी गरौँ। अब चाहिँ संकलनमा कतिपयले छाना प्रयोग गरेर छानाबाट धारामा लगेको हुन्छ, कतिपयले सिधै भाँडा थापेको हुन्छ, समग्रमा हेर्दाखेरि चाहिँ कस्ता विधिहरू प्रभावकारी देखिएका छन् नेपालमा अहिले?
2: अब नेपालमा हामीले पुरानो प्रयोग गर्ने भनेको बलेनी थाप्ने विधि हो, तपाईँलाई थाहा नै छ, आकाशबाट पर्ने परेको पानी हामी भाँडामा राख्थ्यौँ, त्यो पानी हामी धेरै लामो समय प्रयोग गरेनौँ त्यो बेलामा, होइन? त्यो बेला पनि अब एक दिन अथवा 24 घण्टाभित्र प्रयोग गर्यौँ। र काठमाडौँ उपत्यकाको कुरा गर्दा अथवा जहाँ पानीको संकट बढी छ त्यो ठाउँमा चाहिँ जस्ता बाटाबाट आएको होइन, अनि हाम्रो छतमा सिमेन्टहरूलाई प्रयोग गरेर लगाएको छतको पानी संकलन गर्न सकिन्छ। तर पानी संकलन गर्दाखेरि दुईटा कुरा महत्वपूर्ण के हुन्छ भने, एउटा त्यो क्षेत्रफलमा कतिको फोहोर छ हेर्नु पर्यो तपाईँले, चराचुरुङ्गीको दिशा यहाँ काठमाडौँमा बढी हुन्छ होइन, र अर्को कुरा पात पतिङ्गरहरू आउँछ भने त्यो सब दुईवटै कुरालाई तपाईँको अहिलेको नयाँ प्रविधिले के गर्छ भने त्यो पात पतिङ्गर हटाउने, स्क्रिन गर्ने, र त्यो त्यसरी दिशाजना लिएदो अथवा दिशाहरू सहितको पहिलो परेको 10-15 मिनटको पानी फ्लस गरेर हटाउन सक्ने विधिहरू धेरै आइसकेका छन्। र छानामा गटर राखेर तपाईँले सहिले प्रयोग गर्न सक्नुहुन्छ। अब कस्तो छ भन्दाखेरि, अब काठमाडौँमा यसलाई अलिकति व्यापक भनिदिउ, हाम्रोमा चाहिँ औसत वर्षा 1600 मिलिमिटर जति हुन्छ काठमाडौँमा, 1300 देखि 1600 मिलिमिटर। अब यो यही क्षेत्रमा भनौँ न निर्माणै गर्नेमा काम गर्नेहरूसँग कुरा गर्दा उहाँहरूले के भन्नुहुन्छ भने, तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ भने त्यो जम्मा लगानीको 2% तपाईँ छुट्टाउनु भयो भने तपाईँमा घरमा आवश्यक अनुसारको पानी तपाईँले संकलन गर्न सक्नुहुन्छ काठमाडौँमा। अब तपाईँको भनौँ न 2 आना 3 आनाको मात्र जग्गा छ तपाईँसँग, त्यतिको घर छ भने पनि 3 आनाको घरले तपाईँले काठमाडौँमा अहिले परेको पानी हेर्दाखेरि वार्षिक रूपमा तपाईँले 1,22,000 लिटर पानी संकलन गर्न सक्नुहुन्छ। त्यो भनेको 4,000 लिटरको ट्याङ्की तपाईँले एकचोटि लिनुहुन्छ भने 30 पटकको ट्याङ्करको पानी हो, र पैसा हिसाबले तपाईँले 60-70 हजार रुपियाँ बचाउनुहुन्छ।
1: त्यो चाहिँ घर बनाउँदाखेरि नै बनाउने संरचना हो कि पछि बनाउने गरेका छन्, कस्तो चलन छ अहिले?
2: अब घर बनाउँदै गर्दाखेरिको संरचनामा त धेरै राम्रो भयो, तपाईँले टङ्कीको साइज कति हो, तपाईँको घरको छतमा कति पानी पर्न सक्छ, त्यो पानीमा कति तपाईँले पानी संकलन गर्न सक्नुहुन्छ भनेर सबै नापजान गर्न सक्नु नि भयो। तर बनाइसकेको घर छ भने पनि त्यसमा अब त्यो माथि जस्ताहरू राखेर त्यो क्षेत्रफल बराबरको अथवा तपाईँको छत चाहिँ राम्रोसँग सिमेन्टेड गरिएको छ भने त्यसबाट पनि सिधै गटरहरू राखेर पानी संकलन गर्न सकिन्छ।
1: यसरी संकलन गर्दा जस्तो शहरी क्षेत्रमा छतबाट संकलन गर्ने भयो, ग्रामीण क्षेत्रतिर त्यो जुन हामीले बलिन थाप्ने भन्छौँ अथवा हाम्रो छाना विशेष गरी जस्ताको छाना धेरै ठाउँमा प्रयोग भएको छ, कतिको उपयुक्त हुन्छ त्यतातिर चाहिँ, कि त्यता अन्य संरचना बनाउनु आवश्यक हुन्छ?
2: अब पहाड़तिर धेरै ठाउँमा जस्ता नै प्रयोग गरिएको छ होइन, जस्ता कति वर्ष एकदम बढी खिया लागेको जस्ता छ भने त्यसले अर्को समस्या लिन सक्छ, तर सामान्यतया खिया लागेको जस्ता छैन भने त्यो जस्ता एकदम उपयुक्त हो। जस्तामा गटर राख्ने र गटर राखिसके पछाडि घरको अब घरको नजिकै कतै एउटा संकलन टङ्की राख्न सकिने भयो। त्यो गटरमा त्यसको नियमित रूपमा कहिले कसरी सफा गर्ने भनेर अहिले धेरै निजी प्रदायक संस्थाहरूले काम गरिरहेका छन् होइन, उनीहरूले सिकाउँछन् कुन समयमा तपाईँले त्यसलाई सफा गर्ने होइन, कहिले खोल्ने कहिले बन्द गर्ने, पहिलो आएको पानी चाहिँ टङ्कीमा नपाएर कसरी बाहिर पठाउने भन्ने हुन्छ। अब पहाड़तिर पानी परीक्षण गर्न गाह्रो हुने हुँदा, क्लोरेसन पनि गर्न गाह्रो हुने हुँदाखेरि त्यो पानी सुरक्षित तरिकाले तपाईँको संकलन गरिसकेपछि पिउनभन्दा अगाडि चाहिँ उमाल्नुपर्छ। र यसमा अझ अर्को तपाईँलाई भनिदिउँ, त्यो हुँदा तपाईँले पछि पनि मलाई प्रश्न सोध्नु होला अथवा नसोधे पनि म के भन्छु भने, किरा देखिने हुन्छ कि छिटो आकाश पानी संकलनपछि, धेरैको गुनासो यसमा आउँछ होइन,
1: किरा त्यो प्रश्न गर्नलाई कति समय चाहिँ भण्डारण गर्न सकिन्छ?
2: हो, भण्डारणको हिसाबले गर्दाखेरि अहिले हाम्रो आकाशे पानीमा धेरै ठाउँबाट आउने गुनासो अथवा हामीले आकाशे पानी संकलनसँग सोद्धाखेरि गुनासो पनि किरा पर्ने हो। किरा के भने, आकाशको पानी एकदम नरम हुन्छ, नरम पानीमा सूर्यको प्रकाश सिधै परेपछि त्यहाँ अल्गीहरू र ब्याक्टेरियाहरू बाँच्ने वातावरण त्यसको लागि के हो त, त्यो त्यसलाई सहज वातावरण हो। त्यसको लागि अहिले जस्तो जुन रेन वाटर हार्भेस्टिङ अथवा आकाशीय पानी संकलन गर्नेहरूले सिधै सूर्यको प्रकाश त्यो संकलित टङ्कीमा नजाने व्यवस्था गरिदिनु भएको छ होइन, त्यसो हुँदाखेरि त पानी उहाँहरूको भनाइअनुसार चाहिँ 1 वर्षमा प्रयोग गरेका पनि कतिपय उदाहरणहरू रहेछ।
1: पानीको मामलामा चाहिँ धेरैले सकेसम्म धाराबाट थापेको अथवा त्यही दिनको पानी प्रयोग गर्न खोज्छ, शहरी क्षेत्रमा त्यो सम्भावना कम छ, भए पनि धेरैले चाहिँ बासी पानी नै प्रयोग नगर्ने हुन्छ अथवा 2-4 दिन भनेको अथवा 1 महिना भनेको त धेरै लामो समय भयो। पानी यसरी 1 वर्षसम्म अथवा 6 महिना 1 वर्षसम्म राख्दा नबिग्रिने भन्ने पनि हुन्छ
2: होइन? पानी त अब अहिले तपाईँले जस्तो काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नै अहिले सुन्दरी जलको पानी यता लिँदैछ नि त, उसले तपाईँले सुन्नु भएको छ होइन, त्यो पानी लिएर फेरि प्रशोधन गरेर वितरण गर्ने हो। अब पानी त तपाईँको चाहिँ संकलन गरिरहेको पानी त्यो बिग्रन चाहिँ यति वर्ष राखेर भनेर त्यस्तो अध्ययनै त मलाई पनि थाहा भएन, तर बिग्रन होइन शुद्ध पानीको कुरामा, तर त्यो पानीमा चाहिँ
1: कसरी राख्ने भन्ने,
2: कसरी राख्ने हो, बाहिरी नै कुराहरू त्यहाँ गएर मिसिएर चाहिँ बिग्रने हो।
1: अहिले तपाईँले जोड्नु पनि भएको थियो काठमाडौँ उपत्यकामा कसैले घर बनाउँदा 2% मात्रै खर्च बढायो भनेदेखि पानी आकाशे पानी संकलन गर्न सकिन्छ भनेर, सामान्यतया चाहिँ कम खर्चमा पनि अहिले भइरहेको संरचनाहरू अलिकति सुधार गरेर गर्न सकिने यस्ता विधिहरू चाहिँ केही छ कि छैन?
2: विधि आकाशे पानी संकलन भनेको एकदमै महँगो विधि पनि होइन, एकदमै त्यो जटिल विज्ञान पनि होइन, यो सामान्य हो। खास गरेर काठमाडौँमा तपाईँको घरमा टङ्की संकलन टङ्की चाहिँ हुनु पर्यो कि, त्यो भने चाहिँ बनाउँछ। अब संकलन टङ्की छैन भने अहिले प्लास्टिकका टङ्कीहरू राखेर पनि उहाँले बनाइदिनुहुन्छ होइन, अनि एकदमै जस्तो पाटनको तपाईँको चाहिँ सुन्दरा अथवा असनको गल्ली जस्तो छ भने के गर्ने भन्ने प्रश्न होला। त्यसमा चाहिँ सामूहिक घरहरूबाट पानी लिएर कुनै न कुनै समुदायमा खाली ठाउँ त हुन्छ नि होइन, त्यो खाली ठाउँमा तपाईँको चाहिँ संकलन टङ्कीहरू बनाएर पनि गर्न सकिन्छ।
1: त्यस्तो ठाउँमा चाहिँ व्यक्तिगत प्रयोगको लागि पनि गर्न सकिन्छ अथवा त्यो कुनै पोखरी व्यवस्थापन लगायतका सामूहिक ठाउँमा मात्रै गर्न सकिन्छ? यो खालकोमा चाहिँ समुदाय मिल्ने कुराहरूमा,
2: समुदाय मिल्दा दुवै हुने भयो होइन, एउटा व्यक्तिगत रूपमा प्रयोग गर्ने पनि हुने भयो, पहिलाको जस्तै सामूहिक इनारहरूको जस्तै प्रयोग गरेर होइन, अहिले पनि सार्वजनिक त्यस्ता संकलन टङ्कीहरू राखेर पनि पानी वितरण गरेका छन् ठाउँहरूमा, तिनैमा पानी राख्न सकिने भयो। अर्को त्यहाँबाट बढी भयो, कहिले काहीँ बर्सात चाहिँ बढी भएर तपाईँको संकलन क्षमताभन्दा पानी बढी भयो भने त्यसलाई जमिन मुनि पठाउने पनि व्यवस्था गर्न सकिन्छ।
1: यो आकाशीय पानी संकलन र प्रयोगको विधिहरू चाहिँ कतिको प्रयोग भएको पाउनुहुन्छ? तपाईँ खानेपानी सरसफाई क्षेत्रमा काम गर्दै जाँदाखेरि कतिको मान्छेले दिगो रूपमा प्रयोग गर्ने गरेका छन् यो कुरा?
2: अहिले काठमाडौँमा जुन अथवा काठमाडौँ अथवा काठमाडौँभन्दा बाहिर पनि जसले चाहिँ यो निजी प्रदायक जो सेवा प्रदान गरिराख्नु भएको छ, उहाँहरूले सेवा दिएको घरहरूमा उहाँले अहिले के गर्नुभएको छ, नियमित रूपमा आफै जाने, मर्मत भएको छ छैन भनेर सोध्ने गर्नुभएको छ। त्यसकोमा हेर्नुहुन्छ भने प्रयोग दर राम्रो छ, तर बाहिर चाहिँ एउटा घैँटा प्रविधिको नेपालको धेरै ठाउँमा सुरुवात गरिएको थियो, त्यो चाहिँ धेरै चल्न सकेन। किन चल्न सकेन भने त्यसको नियमित अनुगमनको एउटा, र त्यसमा के भयो भने पानी संकलन मात्र गरियो कि, पानी संकलन मात्र गरिसकेपछि मैले अघि नै भनेको थिएँ त्यसमा फिल्टर युनिट जोडिएन होइन, फिल्टर युनिट नजोडिसकेपछि पानीमा किरा छिटो पर्यो होइन, त्यो किरा छिटो परेपछि मान्छेलाई के भने पिउने योग्य छैन भन्ने भयो, त्यताभन्दा मान्छे धारातिर लाग्यो, त्यो चाहिँ समस्या देखिएको। तर जसले आफू लगानी गर्नुभएको छ र निजी प्रदायक संस्थाहरूले संस्थागत रूपमा र घरयासी रूपमा गरेको हुनुहुन्छ, त्यो ठाउँमा हेर्नुहुन्छ भने पानी राम्रो पर्यो।
1: जस्तो नजिकमा मूल अथवा जमिन मुनिको पानी राम्रोसँग आउने अथवा धारा छ भने त यो त्यति यतातिर आवश्यक भएन, तर त्यो नभएको खण्डमा चाहिँ यो कतिको प्रभावकारी उपाय हो भन्ने लाग्छ तपाईँलाई?
2: आकाशे पानी संकलन अब नेपालको चुनौतीपूर्ण बस्तीहरू जहाँ अब पहिला त तपाईँले त्यो त्यहाँ चाहिँ कति पानी पर्छ भन्ने जान्नु जरुरी छ। जस्तो हामीले मुस्ताङमा यो प्रयास गर्यौँ भने नहुन सक्छ, किनभने मुस्ताङमा वार्षिक औसत आकाशे पानी पर्ने नै दर एकदम कम छ, तर जस्तो कास्कीको डाँडाको वरिपरि छ भने यो एकदम उपयुक्त विधि भयो नि त, त्यहाँ त्यति वर्षात हुन्छ, त्यति वर्षातमा चाहिँ दुई तिनवटा घरहरू धेरै माथि छ, मुहान नजिक छैन, मुहान टाढा छ, तलबाट पम्प गरेर पानी लाँदा छिट धेरै खर्च हुन्छ भने त्यो ठाउँमा यो विधि एकदम उपयुक्त विधि हो। यसको लागि त्यही अहिले नयाँ कुरा हिजो पनि नगरेको होइन, पानी संकलन हाम्रा परापूर्व कालदेखि नै गरेको, नयाँ कुरा चाहिँ यसलाई सुरक्षित गर्ने विधिहरू चाहिँ जोडिएको छैन, ती सुरक्षित गर्ने विधिहरू चाहिँ जोड्नुपर्छ।
1: खोजी गर्यो भने काठमाडौँमा अथवा भनौँ शहरी क्षेत्रहरूमा त्यस्ता कम्पनीहरू सजिलै भेट्न सकिन्छन् कि, अथवा यो अलिकति नयाँ प्रविधि हो नेपालको लागि सुरक्षित रूपमा पानी संकलन?
2: अहिले मैले बुझेको 4-5 त्यस्ता निजी कम्पनीहरूले काम गर्नुभएको छ होइन, राम्रो सेवा पनि दिनुभएको छ, र उहाँहरू यतिसम्म पनि अगाडि प्रयास गर्दै हुनु रहेछ कि तपाईँ घर बनिसके पछाडि चाहिँ तपाईँले आकाशे पानी संकलन म गर्छु घरमा भन्नु हो भने निजी बैंकहरूले पनि लोन दिनुपर्छ, किनभने मान्छेले त लगानी गर्न सक्दैन, लोन दिनुपर्छ भनेर नि उहाँहरूले पैरवी गर्दै हिँड्नु भएको छ। त्यसो गर्दा मान्छेले तपाईँको घर घरमा आकाशे पानी संकलन राख्छ, र त्यसका तपाईँको यो हामीले यति बेर कुरा गर्दाखेरि चाहिँ पिउने पानीको मात्र कुरा गरेका छौँ अथवा घरयासी पानीको मात्र कुरा गरेका छौँ, त्योभन्दा बाहिर गएर त अझ कुरा गरेका छैन भने अरू फाइदा पनि धेरै छन् आकाशे पानी संकलन गर्दा होइन, त्यो पनि उहाँहरूले पैरवी गर्नुभएको छ, त्यो जुन एकदमै राम्रो कुरा हो।
1: हामीले यही आकाशे पानी पिउन अथवा घरयासी प्रयोगको लागि मात्रै चर्चा गर्दै गर्दाखेरि चाहिँ यो कुरामा स्थानीय सरकारहरूले कतिको चासो देखाएका अथवा उनीहरूले प्राथमिकतामा राख्नुपर्ने अवस्था कतिको छ?
2: होइन, तपाईँले एकदम राम्रो प्रश्न सोध्नुभयो, मैले भनौला नि भनेको थिएँ, मैले काठमाडौँको 12 नगरपालिकाको एउटा अध्ययन गरेको थिएँ, उहाँले नीति तथा कार्यक्रम र बजेटमा कति विनियोजन गर्नु भएको छ भन्दाखेरि काठमाडौँको 12 नगरपालिकामा 24 करोड रुपियाँ पोखरीको तपाईँको पुनर्भरण, आकाशपानी संकलन र मुहान संरक्षण भनेर गर्नुभएको छ। त्यो हुँदाखेरि प्रयास चाहिँ नगरेको होइन, तर त्यो प्रयास अनुसारको कामले गति लिएको छ कि छैन भनेर तपाईँको अनुगमन र मूल्याङ्कन चाहिँ भएको जस्तो मलाई लाग्दैन।
1: योजनाहरू बनाउँदा जस्तो खानेपानीको माग त धेरै ठाउँमा जान्छ, किनकि जहाँ पनि मान्छेलाई पहिलो आवश्यकता नै हो खानेपानी, खानेपानीको माग स्थानीय सरकारसँग पुगिहाल्छ। त्यसमा जाँदाखेरि स्थानीय सरकारहरूले चाहिँ यो पनि एउटा विकल्प हो है, आकाशे पानी पनि संकलन पनि एउटा विकल्प भनेर बुझाउने अथवा त्यसको लागि लगानी गर्ने कुरामा चाहिँ कतिको सचेत भएको पाइन्छ?
2: पिउने पानीको लागि त उहाँहरू सचेत हुनुहुन्न, मैले त यसरी नै भन्नुपर्छ। धेरै ठाउँमा हाम्रो एकदमै दुःखदै पक्ष छ पिउने पानीमा। त्यसका दुईटा कारण पनि होला, त्यहाँ प्रविधि नपुगेको, उहाँहरूलाई जानकारी पनि नभएको हुनसक्छ। तर अहिले राम्रो पक्ष के भएको छ भने पोखरीहरूलाई पुनर्भरण गर्नुपर्ने रहेछ भन्ने अभियानमा लाग्नु भएको छ। त्यो पनि त बर्खाको पानी संकलन विधि त हो नि त, त्यो चाहिँ राम्रो छ। त्यो धेरै स्थानहरूमा शुरू गरिएको छ, त्यो एकदमै राम्रो शुरूआत हो। त्यसको लागि स्थानीय सरकारहरूले पहल पनि गर्नुभएको छ, त्यो एकदमै राम्रो हो। तर जुन ठाउँमा जस्तो एक दुईवटा मात्र घर एकदम पहाड़को टुप्पोमा छ भने त्यो ठाउँमा आकाशे पानी पनि प्रयोग गर्न सकिन्छ र त्यसले पानी पुर्याउँछ भन्नेको साटो उहाँहरूले चाहिँ तलबाट पम्प गरेर पानी माथि लानु खोज्दै हुनुहुन्छ। त्यो धेरै लगानी पर्ने हुन्छ, अब त्यतातिर चाहिँ सोच्नु भएको छैन।
1: हामी जमिन पुनर्भरणको बारेमा केही दिन फेरि चर्चा गर्नेछौँ। त्योभन्दा अगाडि अहिले चाहिँ बर्खायाममा पानीको जोखिम, त्यसै गरी आउन सक्ने समस्या भनौँ जोखिमको कुरा र आकाशीय पानी संकलन, यी दुईटा कुरालाई लिएर हेर्दा चाहिँ यतिखेर नागरिकहरूले गर्नुपर्ने तयारीहरू के हुन् जस्तो लाग्छ तपाईँलाई?
2: अब नागरिकको एउटा पूर्व तयारी भनेको सकिन्छ यदि भने तपाईँहरूले अब कुवा, इनार अथवा तपाईँको चाहिँ पाइप प्रणाली जुनबाट पानी पिउनु भएको छ, पानी गुणस्तर हो, एउटा गुणस्तर चेक गर्न सकिन्छ भने राम्रो छ, एउटा पहिलो काम होइन। अर्को दोस्रो भनेको कुरा के हो भने भोलि आपतकालीन अवस्था आउन सक्छ भनेर उहाँहरूले चाहिँ पानी शुद्धिकरणका विधिहरू जस्तै सिक्नु पर्यो। उमाल्ने कुराहरू त सबैलाई थाहा भएको कुरा हो, धेरै ठाउँमा उमाल्न सम्भव नहोला। त्यो भन्दाखेरि पिउसहरू अथवा अन्य क्लोरेसन गरिसके पछाडि शुद्ध हुने त्यो कुरा जान्नु पर्यो भने, अब देशभरि जुन जुन स्थानहरूमा खानेपानी सेवा प्रदायक हो कि, जस्तो केउक्याल पनि एउटा सेवा प्रदायक होइन, नेपाल खानेपानी संस्थान सेवा प्रदायक हो। नेपालमा चाहिँ अहिले के भनिन्छ भने 43,000 जति तपाईँको खानेपानीका प्रणालीहरू छन् भने ती सबैका प्रणालीहरूमा उहाँले मुहानको सफा गर्नु पर्यो, टङ्कीहरू सफा गर्नु पर्यो र अहिले मिल्छ भने जनताहरूलाई अहिले सूचित गर्नु पर्यो। बर्खा लाग्दैछ, पानी भोलि फोहोर आउन सक्छ, त्यो पानीमा तपाईँले 3-4 दिनलाई पुग्ने गरेर कतै संकलन गरेर पानी राख्नुहोस् भन्यो भने अवस्था तपाईँको चाहिँ त्यति बेला सहज हुन सक्छ होइन। कतिपय खानेपानीको त उपभोक्ताहरूले छुट्टै तपाईँको चाहिँ पानी संकलन गरेर राखेका छन्। अब यो खास गरेर बर्सातको कुरा गर्दाखेरि त जस्तै जोखिमको त ठाउँहरू बसेको त धेरै कुरा जोखिम हुन्छ नि त, पहिरोको जोखिम हुन सक्छ, बाढीको जोखिम हुन सक्छ होइन, तपाईँको डुबानको जोखिम हुन सक्छ। त्यो ठाउँमा पनि पहिलो प्राथमिकता के हो त भन्दा पानी हो, त्यसपछि शौचालय हो। त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय सरकारहरूसँग मिलेर सोच्नु जरुरी हुन्छ।
1: जति पनि उपभोक्ताहरू पानीका उपभोक्ताहरू हुन्छन् उनीहरूले सेवा प्रदायकले दिएको पानीको गुणस्तरप्रति प्रश्न उठाउने अथवा ठिक दिएको छ कि छैन भनेर जाँच्ने, उनीहरूलाई झकझकाउने काम कतिको गरेका छन्, त्यो चाहिँ कतिको आवश्यक छ?
2: एकदम राम्रो प्रश्न सोध्नुभयो। नेपालमा पहिला यसमा तपाईँले सजिलै के भन्नु, नेपालमा अहिले जम्मा 19% मात्र गुणस्तरीय पानी वितरण गर्न सकेका सेवा प्रदायक। यसरी नै थाहा हुन्छ कि किन 19% भन्दा धेरै ठाउँमा नेपालमा के हुन्छ भने पानीको गुणस्तरमा त प्रश्न नै नगर्ने, बरू पानी आयो आएन भन्ने र बर्खा लागेपछि 2-3 दिन त धमिलो आइहाल्छ नि भन्ने त्यो प्रकारको मानसिकता जनतामा छ। र आम जनताहरूमा नै यो पानीको गुणस्तरको जति जनचेतना जगाउनुपर्ने थियो त्यो भएको छैन। र अर्को चाहिँ जनताले सेवा प्रदायकहरू जो मैले पानी दिन्छु भनेर गरे हो नि त सेवा प्रदायक गठन गरेको अथवा, तर सेवा प्रदायकको दायित्व के हो भन्नेमा जनताहरू पनि सचेत छैनन् र जनताहरूले त्यो सेवा प्रदायकलाई आएर प्रश्न गर्नु पनि गर्नुहुँदैन। र सेवा प्रदायकलाई के लाग्छ भने हामीले जति दुःख गरेर नि यति पानी दिइरहेछौँ भन्ने, त्यो फेरि कतिपय ठाउँमा त्यो सही पनि हो कि, किन उहाँले दुःख गरेर बल्ल बल्ल त्यति पानी दिइराख्नु भएको छ, त्यो दुवै कुराहरूमा एक आपसमा उहाँको सहमति जस्तो देखिन्छ कि प्रश्न पनि नगरिदिने, प्रश्न नगरिदिएपछि अनि जो सेवा प्रदायक हो उसले पनि के गरिदिने त भन्दा ल मैले यति त दिएकै छु भन्ने हुन्छ, त्यो नेपालमा भइरहेको छ।
1: कतिपय ठाउँमा काठमाडौँकै पनि उदाहरण लिँदा कतिपय ठाउँमा हप्तौंसम्म धारामा पानी आउँदैन अथवा आउँदा पनि कोही बेला धमिलो आउँछ, तैपनि मान्छेहरू चुपचाप लागेर महिनामा 1.5-2 सय पैसा तिरिराख्छन्, वास्ता गर्दैनन्। झकझकाउनु अथवा मलाई मैले पैसा तिरेपछि अथवा मैले सेवा लिन खोजेपछि तिमीले राम्रो सेवा देऊ भनेर नागरिक स्तरबाट आवाज उठ्नु चाहिँ कतिपय आवश्यक छ?
2: आवाज उठ्नु एकदमै बढी आवश्यक छ। अब काठमाडौँमा कस्तो भयो भने अहिले आवाज उठे पनि हामीसँग दिन त्यो क्षमतावालाहरूको पानी छैन भन्ने छ यहाँ, तर त्यही वितरित पानी पनि तपाईँको बराबर हुने तरिकाले वितरण गर्नु पर्यो भन्ने पनि हो। कुनै ठाउँमा चाहिँ पानी हप्तामा दुई दिन पनि आउने, कुनैमा एक दिन पनि नआउने, त्यसलाई त एउटा तपाईँले बराबर गर्न सक्नुहुन्छ एउटा कुरा भयो। अनि गुणस्तर सुधारको कुरामा जनताले बढी माग गरे भने छिटो हुन सक्छ होइन, सेवा छिटो सुचारू हुन सक्छ, सेवाको गुणस्तर छिटो सुधार हुन सक्छ, त्यो भएर जनताले आवाज उठाउने कुरा चाहिँ रोक्नु हुँदैन जस्तो लाग्छ मलाई। र अनि अहिले धेरै यो सेवा प्रदायकहरूको खानेपानीको उपत्यका भन्दा बाहिर पनि हेर्नुभयो भने गुणस्तर भन्दा अहिले पनि मात्रामा नै बढी ध्यान दिएको पाइन्छ। त्यो मात्रामा ध्यान दिँदाखेरि नेपालमा के हो त भन्दा खानेपानी जन्य रोगहरू कहिलेकाहीँ चाहिँ तपाईँको बजार एरियामा अथवा एकदमै हामीले भनेको भनौँ न विकसित सहरहरूमा पनि खानेपानी जन्य रोग लाग्नु त्यो भनेको त दुःखद पक्ष हो। त्यो भनेको जनताले चाहिँ गुणस्तरको बारेमा प्रश्न नगरिरहेको अवस्था हो।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू, आकाशे पानी संकलन र जमिन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।
5: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-4943-33, 493-555।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू, आकाशीय पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौं। यसअघि हामीले बर्खायाममा पानीमा हुन सक्ने जोखिम र आकाशे पानी संकलनका बारेमा चर्चा गर्यौं। अब भने जमीन पुनर्भरणका बारेमा चर्चा गरौं। जमीन पुनर्भरण किन आवश्यक छ त?
3: आकाशको पानी विभिन्न माध्यमबाट जमीन मुनि पठाउनु नै हो सजिलो,
2: जमीन मुनि पानी पठाउने
3: आकाशको,
2: यो चाहिँ किन आवश्यक छ त? अब यहीँबाट सुरु गरौँ।
3: अब पानीका सबै स्रोतहरू त जमीन मुनिबाटै आउने हुन्, तपाईँले होइन सतहमा देखे पनि जमीन मुनिको देखे पनि ती स्रोतहरूको तपाईँको के हुन्छ भने ती स्रोतहरूको मात्रा पानीको जहिलेसुकै सन्तुलन हुनको निम्ति एउटा चक्र थियो होइन। आकाशमा पानी, त्यहाँबाट मान्छे पानी प्रयोग गर्थ्यो, अब पानी आकाशबाट आउँथ्यो, फेरि जमिन मुनि शोषिन्थ्यो र पानी चाहिँ सन्तुलन हुन्थ्यो होइन। अब नेपालमा हेर्नुहुन्छ भने अधिकांश ठाउँहरूमा त बर्खा लागेपछि के हुन्छ, नयाँ मूलहरू देखिन्छन् जसले गर्दा तपाईँ खेत रोप्नुहुन्छ होइन, बारीको कामहरू गर्नुहुन्छ, यो देखिनु त के हो भन्दा आकाशको पानी कुनै न कुनै माध्यमबाट जमिनमा गयो र जमिनबाट फेरि पानी के भयो त हामीले प्रयोग गर्ने तरिकाबाट आयो। भनेपछि आकाशको पानी कुनै न कुनै तर्फबाट जमिन मुनि पठाउने जुन पद्धति छ त्यो जमिन पुनर्भरण हो।
2: हजुर, जमिन पुनर्भरण त अब प्राकृतिक रूपमा नै सञ्चालन भइरहेको कुरा हो, उहिलेदेखि चलिरहेको, तपाईँले भनिहाल्नु बर्खामा मूल निस्किन्छ त्यही, त्यो पनि फेरि आकाशकै पानी जमिन मुनि गएको हो भनेर। पछिल्लो समय समस्या चाहिँ कहाँ आइरहेको छ अलिकति बढी, जमिन पुनर्भरणको बारेमा चाहिँ अलि धेरै बहस हुन थालेको छ?
3: अब दुईटा कुरा होला, एउटा त संसारमै अहिले पृथ्वीको तापक्रम बढ्दो क्रममा छ होइन, तापक्रम बढ्दो भइसकेपछि त्यो जमिन सुक्कापन आउने छिटो हो कि, त्यसको त्यति बढी तथ्याङ्क हामीसँग छैन। अब शहरी क्षेत्रमा हेर्दाखेरि के देखियो भने पानी जमिन मुनि जुन ठाउँमा जाने थियो त्यो हामी बन्द गर्यौं, किन भन्दा रोडहरू बनाउने सिमेन्टेड गरिदिइसके पछाडि पानी जमिन मुनि जान पाएन, जसको कारणले गर्दाखेरि जमिन मुनिको पानी एकदम तल गइरहेको छ तपाईँले हेर्नुभयो भने। र अर्को कस्तो भने पानी जमिन मुनिको प्रयोग पनि बढी छ। अब पहाड़तिरको क्षेत्रमा नि के देखियो भने हिजो जस्तो पुनर्भरण गरिएका पोखरीहरू थिए अथवा पोखरीहरू बर्खामा मानिसहरू गाउँले नै मिल्थे, पोखरी सफा गर्नुहुन्थ्यो, उहाँहरूले पानी बर्खामा पोखरीमा भर्नुहुन्थ्यो, त्यो हेर्नुभयो भने नेपालको धेरै ठाउँमा अहिले पोखरीहरू के छन् त कि तपाईँको फुटबल मैदानहरू बनिएका छन् कि तिनीहरू के छन् त सुक्खा अवस्थामा छन्। भनेपछि पानी पर्यो कि के भयो त सिधै बग्न थाल्यो। अब अहिले चाहिँ पानी, हिजो चाहिँ पानी परेर रोक्ने विधिहरू धेरै थिए, अब अहिले त खेती पनि नगरिसके पछाडि त खेतमा पनि पानी जाने भएन, त्यो पानी सिधै बगेपछि के भयो त जमिन मुनि पानी जाने कम भइरहेको छ। अब यसको देशभरिको तथ्याङ्क त हामीसँग छैन, तर काठमाडौँमा सामान्य अवस्थामा हेर्दाखेरि तपाईँले के देख्नुहुन्छ भने पानी आउँदा बित्तिकै अब तपाईँ हिँड्दै गर्दा सड़कहरूमा पानी कति छिटो माथि पुग्छ भनेपछि यसले तपाईँ के सामान्य आम सरसामान्यले हामी के भन्न सक्छौ भने त्यो पानी जमिन मुनि जाने जुन दहर थियो त्यो चाहिँ कम भएको छ, त्यसमा मानवीय क्रियाकलापहरू नै पहिलो चाहिँ यसको कारणहरू हो।
2: ग्रामीण क्षेत्रहरूमा जस्तो पहिले पहिले ससाना पोखरीहरू बनाउने चलन चाहिँ धेरै थियो, त्यतिखेर चाहिँ त्यो आवश्यकताको लागि बनाउँथ्यो होला कि अथवा जमिन मुनि पानी पठाउनुपर्छ भनेर कस्तो किसिमको ज्ञान देखिन्छ हामी त्यसलाई हेर्दाखेरि?
3: त्यसको दुवै हुन सक्छ होइन, जमिन मुनि पानी पठाउँदाखेरि एउटा मुख्य पोखरीहरू खनेको पहाड़को हाम्रो धेरैको जीविकोपार्जन भनेको खेती र तपाईँ गाईवस्तुमा हो, गाईवस्तुलाई प्रयोग गर्ने गरेर पानी प्रयोगकै लागि गरिएको एउटा, र अर्को कतिपय पोखरीहरू भर्दाखेरि तलको कुनै न कुनै पानीको मुहानहरू के थियो त भन्दाखेरि मुहानमा पानीको मात्रा बढ्ने आउँथ्यो, त्यो किसिमको तथ्याङ्क त उहाँहरूसँग थिएन, तर बढ्दाखेरि उहाँले के सोच्नु भयो भने यिनी पोखरीहरू पानी भरिदिँदै गर्नुपर्छ, भरिसकेपछि तल पानी के हुन्छ त बढ्छ भन्ने हिसाबले नै गराएको हो त्यो।
2: पछिल्लो समयमा यस्ता किसिमको कुराहरू किन हराउँदै गएका होला गाउँघरमा, अहिले तपाईँले हामीले चर्चा गरे यस्तो गरेर कतिपय ठाउँमा फुटबल मैदान भन्ने अथवा निजी घर भन्ने कुराहरू बढ्दै गए, सहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि बढ्दै गए भने यो किन वास्ता नगरिएको होला कि के होला यसमा?
3: यसको दुईवटा कारणहरू हुन सक्छ मैले देख्दाखेरि, एउटा कारण त गाउँ गाउँमा पनि अहिले एक घर एक धाराको अभियान गयो जसले गर्दा मानिसहरूले गाईवस्तु आफ्नो घरलाई पुग्ने जति पानी त्यसबाट प्राप्त गर्न थाले, र अर्को धेरै पहाड़मा अहिले गाईवस्तु कम पाल्ने र खेती किसानी पनि कम गर्ने, र गाईवस्तुलाई पानी हिजो जस्तो पोखरीमा गएर खुवाउनु पर्ने बाध्यता नभएपछि अब कसले गएर पोखरी चाहिँ तपाईँको सफा गर्छ त? पानी त घरको मूल नभए नि टाढाबाट पानी लिएको छ, अथवा माथिको मूल मुहानहरू सुक्यो भने तलबाट पानी तानेर माथि लिएको छ, त्यो पनि एउटा कारण हुन सक्छ।
2: हजुर, यही कुरा जोड्दै गर्दाखेरि जस्तो मसिना मसिना घरका छेउछाउमा बर्खे मूल अथवा हिउँदमा पनि सानो पानी आइराख्ने साना मूल मुहानहरू चाहिँ पछिल्लो समय मासिँदै गएका छन् भन्छन्, यसको पनि कतै न कतै यो जमिन पुनर्भरणको चक्र बिथोलिएको हो कि भन्न सकिन्छ कि अरू कारणहरू पनि भइ हुन सक्छन् ती मासिँदै जानुमा?
3: एउटा तपाईँले भनेको पहिलो उत्तरै ठिक हो, यो चक्रमा आएको एउटा किसिमको बिथोलिएकै कारण एउटा हो, र अर्को पृथ्वीमै बढ्दो तापक्रम जति छ त्यसले गर्दाखेरि पनि धेरै ठाउँमा यसको असर परेको छ। जमिनहरू छिटो ताप्दाखेरि पानी बाष्पीकरण भयो कि भन्ने पनि छ होइन, तर हामीसँग त्यस्तो तथ्याङ्कगत रूपमा छैन। र अहिले गरिएका जुन स्थानीय निकायहरूसँग गरिएका छलफलहरूमा उहाँले के भन्नुहुन्छ भने आजभन्दा 10-15 वर्ष अगाडि देखिएका मुहानहरू अहिले छैनन् भनेर भन्नुहुन्छ भने भूकम्पपछि धेरै स्थानमा मुहानहरू सुके भनेर भन्नुहुन्छ, र कुनै कुनै स्थानमा एक ठाउँमा सुकेको अर्को ठाउँमा चाहिँ मुहान निस्केको छ। अब यो हेर्दाखेरि चाहिँ सबै खानेपानीका संरचना अथवा खानेपानीका स्रोतहरूको नक्साङ्कन गर्ने त्यसको स्रोत कति छ भने मात्रा निकालेर अलिकति तथ्याङ्कहरू हामीले चाहिँ संकलन गर्नुपर्ने हुन्छ।
2: यो जमिन पुनर्भरणको कुरा गर्दै गर्दाखेरि जमिन मुनि पानी पठाउने एउटा कुरा भयो, सँगै विपदको कुराहरूलाई चाहिँ जमिनले पानी सोच्ने नसोच्ने कुराले कतिको प्रभाव पार्छ?
3: त्यसले ठूलो प्रभाव पार्छ। तपाईँलाई एउटा तथ्याङ्क मैले भनिसके पछाडि सायद सबै श्रोताहरूले बुझ्नुहुन्छ होला, यो सन् 2021 सेप्टेम्बरमा काठमाडौँमा चाहिँ तपाईँको 400 घरधुरीहरू यो विष्णुमतीको छेउछाउको हो यो हाम्रो कालीमाटी एरियामा ती घरहरू डुबे, र त्यहाँ चाहिँ तपाईँको 18 वर्षकोमै ठूलो पानी परेको थियो भन्ने थियो होइन। अब त्यति बेला परेको पानी कति थियो त भन्दाखेरि त्यो 24 घण्टामा त्यो बेला पानी परेको 121.5 मिलिमिटर पानी हो होइन। त्यो बेला त्यति ठूलो क्षति भयो भने अब तपाईँको सन् 1993 24 घण्टामा 540 मिलिमिटर पानी पर्दाखेरि पनि त्यहाँ असर गरेको थियो। हेर्नुहोस्, पानी त अहिलेको परेको भन्दा त्यति बढी पानी काठमाडौँमै परेको थियो 24 घण्टामा, र पनि त्यस्तो डुबानहरूको घटना भएको थिएन। भन्नुको अर्थ अहिले के हो भने पानी कम परेपछि जमिन मुनि पानी जाने ठाउँहरू छैन। त्यो पानी के हुन्छ, सिधै के हुन्छ, हाम्रा सड़कहरूबाट घरको छतबाट सिधै बाहिर निस्किन्छ, र त्यो पानी नदीमै जाने भयो। नदीमा जाँदाखेरि के भयो भन्दा त्यसको सतह बढ्ने भयो पहिलाभन्दा बढी, र अर्को कुरा के हो भने नदीमा मान्छेहरू नदीको नजिक नजिक घर बनाउने तपाईँको अहिले चाहिँ त्यो प्रक्रिया बढी हुँदाखेरि चाहिँ डुबान भएको हो। र अहिले सहरमा बाढीलाई हामी न्यूनीकरण गर्ने हो भने एउटा उपाय भनेको जमिन मुनि पानी पठाउने पनि हो।
2: जमिन मुनि पानी पठाउने कुरा गर्दै गर्दाखेरि विशेष गरी शहरी क्षेत्रहरूमा समस्या बढ्दै गएको छ। अहिले तपाईँले भनिहाल्नुभयो पानी सिधै खोलामा पुग्छ, खोलाको सतह पनि बढ्छ, एक किसिम जमिन मुनि पानी छैन, त्योभन्दा धेरै दुर्घटनाको सम्भावना बढी भयो, विपदका सम्भावना। शहरी क्षेत्रमा त्यस्ता सम्भावनाहरू रहन्छन् कि रहँदैन पानी जमिन मुनि पठाउनको लागि केही उपायहरू
3: छन्? अब शहरमा त्यो अहिले अभ्यासहरू पनि गरिएको छ, त्यसलाई रिचार्ज पिट भन्छौ होइन, इनार खन्ने जस्तै खन्ने हो संरचनाहरू, त्यो संरचनामा तपाईँको चाहिँ पानी केही केही तहसम्म शुद्ध बनाएर जमिन मुनि पठाउने प्रयासहरू भएका छन्। अब काठमाडौँमै मैले थाहा पाए अनुसार केही गैर सरकारी संस्थाहरूले र स्थानीय सरकारहरूले त्यस्ता रिचार्ज पिटहरू बनाउनु भएको छ, जसले गर्दा हाम्रै सड़कमै पनि बगेको पानी त्यहाँ केही छानिएर जमिन मुनि जाने व्यवस्थाहरू गर्न सकिन्छ।
2: यसमा चाहिँ अलिकति घरबाट पनि शुरू गरौँ, हामीले आफ्नो संरचना बनाउँदै गर्दाखेरि कतिको ख्याल गर्नुपर्छ?
3: होइन, त्यो ख्याल गर्नुपर्छ। कतिपय काठमाडौँको स्थानीय निकायहरूले नक्सा पास दिँदाखेरि कसैले चाहिँ आकाशी पानी संकलन र पुनर्भरण रिचार्ज फिट बनाएको छ भने उसलाई सहुलियत दिने भनेर नि उहाँहरूले त्यथा कार्यक्रममा लिनु भएको छ। अब लागू चाहिँ के अवस्थामा भएको छ त्यो मैले त्यति हेरेको चाहिँ छैन, तर केही केही भनौँ न त्यो व्यापारिक प्रयोजनले बनाउने भवनहरूमा त्यो आकाश पानी संकलन र पुनर्भरणका संरचनाहरू बनाइएको छ।
2: सामान्य घरहरूमा पनि केही गर्न सकिने अवस्था चाहिँ हुन्छ कि हुँदैन, केही मात्रामा भयो जमिन पनि आफ्नो क्षेत्रबाट पानी पठाउँ है भनेर?
3: सकिन्छ, त्यो भनेको इनार खन्ने बराबरको तपाईँसँग जमिन उपलब्ध छ भने इनार खनेकै बराबरकै संरचना बनाएर तपाईँले रिचार्ज फिट बनाएर तल पठाउन सक्नुहुन्छ।
2: त्यसले पनि केही न केही असर त गर्छ होइन, हरेक घरमा गर्यो भने
3: अब त्यसले धेरै फरक पार्छ नि। तपाईँको काठमाडौँको हरेक घरमा हामीले आकाशीय पानी संकलनको प्रविधि जोड्यौं र जमिन मुनि पुनर्भरण गर्ने प्रविधि राख्यौं भने त यो सड़कमा निस्किने पानीमै धेरै कम आउँछ, जसले गर्दा त बाढ़ीलाई त त्यसले ठूलो बाढ़ी न्यूनीकरण गर्न त ठूलो सहयोग गर्छ।
2: काठमाडौँ उपत्यकाभित्र अथवा त्यस्ता क्षेत्रमा जमिन मुनिको पानी उपलब्ध गराउन पनि त्यसले भूमिका खेल्ने भयो, दुइटै कुरा फाइदा हुने भयो। त्यसको लागि हाम्रो पालिकाहरूले चाहिँ कस्ता किसिमका नियमहरू बनायो भने अथवा कस्ता किसिमका प्रयास गर्यो भने राम्रो हुन्छ?
3: पालिकाहरूले प्रयास चाहिँ गर्नु भएको छ, नीति तथा कार्यक्रममा पनि उहाँहरू लेख्नु भएको छ, तर लागू गर्न सकेको छैन। अब काठमाडौँमा धेरै पहिल्यै बनिसकेका घरहरू छन् होइन, त्यहाँ चाहिँ तपाईँको त्यो रिचार्ज पिट खन्ने ठाउँ पनि छैन, त्यो ठाउँमा सामूहिक स्थानमा रिचार्ज पिट गराउन सकिन्छ। र अर्को चाहिँ नयाँ घर बनाउँदा त नक्सा पास गर्दा र घर निर्माण सम्पन्न गर्दा राम्रोसँग तपाईँले यो घरमा आकाशीय पानी संकलन प्रविधि जोडिएको छ या छैन, पानी पुनर्वण गर्नको निम्ति के प्रविधि जोडिएको छ भनेर हेर्न सकिन्छ।
2: तर अहिले त ठूला ठूला कम्पनीहरूले ठूला ठूला संरचना बनाउँदाखेरि पनि त्यति धेरै वास्ता गरेको पाइँदैन, यसको लागि चाहिँ प्रयास गर्नुपर्ने कसले अथवा किन प्रयास भइरहेको छैन होला, कस्तो लाग्छ?
3: एउटा त स्थानीय सरकारले नै प्रयास गर्नु पर्यो, जसले त्यो अनुमति दिनुहुन्छ उहाँले प्रयास गर्नुपर्ने हो। छैन भन्दा पनि गर्नुभएको छ, तर त्यो जन स्तरमा हुनुपर्ने त्यो भएको छैन। अर्को आकाशीय पानी संकलन र पुनर्भरण गर्ने अथवा आकाशीय पानी संकलन र पुनर्भरण एउटा वैकल्पिक स्रोत हो भन्ने किसिमको अभियानै चलेको छैन, किन भन्दा मान्छेहरूलाई धाराबाट आएको पानी नै मुख्य स्रोत हो, त्यो भएन भने हुँदैन भन्ने, बरु ट्याङ्करहरूमै पैसा तिर्ने, तर घरमा हामी आकाशीय पानी संकलन गरेर पनि हाम्रो ट्याङ्करमा गर्ने खर्च बराबरको पानी बचाउन सकिन्छ भन्ने किसिमको जनचेतनामूलक कार्यक्रमहरू गर्न सकिएको छैन भने, अर्को अब कतिपय घरहरूले त्यो नयाँ संरचना बनाउनको निम्ति थप रकम तिर्न सक्ने त्यो किसिमको आर्थिक क्षमता पनि नहुन सक्छ, त्यसमा स्थानीय सरकारले कसरी सहुलियत दिने भनेर सोच्नुपर्ने हुन्छ।
2: त्यसमै काठमाडौँ उपत्यकामा पनि कतिपय ठाउँमा खाली जमिन छ अथवा कति बगैँचाहरू छन् केही ठाउँमा छन्, यस्तै किसिमका ठाउँहरूलाई चाहिँ जमिन पुनर्भरणको लागि कतिको उपयोग गरेको देखिन्छ र त्यो उपयोग गर्नको लागि कतिको प्रभावकारी छन्?
3: अहिले काठमाडौँमा चाहिँ मैले बुझे अनुसार 7 वटा कि 8 वटा नगरपालिकामा, मलाई आधिकारिक तथ्याङ्क त याद भएन अहिले, 422 वटा जति पोखरी मध्येमा 398 वटा पोखरीहरू राम्रोसँग सुचारू भनेको छ, र यहाँ एउटा सौन्दर्यकरणको नाममा पोखरीको वरिपरि जुन सिमेन्ट लगाउने छ नि त्यो चाहिँ गर्नु भएन, किन त्यसलाई चाहिँ प्राकृतिक रूपमै छोडिदिनु पर्यो, पोखरीको सबैबाट पानी तल जमिन मुनि जान सक्ने वातावरण बनाउनु पर्ने हुन्छ। त्यो हिसाबले चाहिँ पोखरीको चाहिँ जुन पोखरी निर्माण पुनर्निर्माणको त बजेट पनि छ, तर निर्माण र पुनर्निर्माण गर्दाखेरि कुन वैज्ञानिक आधार अथवा केमा आधार मानेर गर्ने भन्ने अथवा पोखरी निर्माण कसरी गर्ने भन्ने त्यस्तो अध्ययन गरेको चाहिँ देखिँदैन। सौन्दर्यकरणको नाममा पर्खाल लगाउने सिमेन्टेड गर्ने काम गर्नु भएको छ भने त्यसले त जमिन हुने पानी रोक्छ, त्यो गर्नु हुँदैन।
2: सकेसम्म जमिनमा कंक्रिट अथवा सिमेन्टको संरचनाहरू चाहिँ कम गर्दै लैजानु पर्यो भन्ने,
3: अब सकेसम्म कम गराउने भन्ने कुरा त अब सड़क निर्माण गरेपछि त बनाउनै पर्यो होइन। अब खास के हुन्छ भन्दाखेरि हामीले सिमेन्टेड गरे पनि त्यो पानी पठाउन सक्ने प्रविधिहरू छन् त्यो हेर्नु पर्यो कि,
2: तर नेपालमा त्यसो खासै प्रयोग भएको अथवा चर्चा गरिएको छलफल गरेको पाइँदैन
3: पाइँदैन, किनभने अब नेपालमा अहिलेसम्म पानीको वैकल्पिक स्रोतहरूले पुगिरहेछ कि, पानी जो सेवा प्रदायकले नदिए पनि मानिसहरूले किनेर जारबाट बोतलबाट ट्याङ्करबाट लिइराख्नु भएको छ नि त, त्यसले गर्दाखेरि जुन सेवा प्रदायक हो अथवा सरकार हो अथवा स्थानीय सरकार हो प्रदेश सरकार हो उहाँलाई त्यो किसिमको दबाव पुगेको छैन नि त। भोलि कुनै दिन हुन सक्ला वैकल्पिक स्रोत चाहिँ आकाशी पानी मात्र भयो भने मान्छेहरूमा अवेरनेस बढी आउला, तर अहिले नै हिसाबले गर्दाखेरि आर्थिक पक्ष र हाम्रो प्राकृतिक सन्तुलनलाई कायम गर्ने हो भने पनि हामीले आकाशी पानीमा जोड दिनुपर्छ।
2: अहिले तपाईँले प्रस्तुत गर्नुभएको तथ्याङ्क पनि घरहरू डुबेको कुरा अथवा काठमाडौँमा चाहिँ पछिल्लो समयमा सामान्य पानी पर्दा नदीहरूमा ठूलो बाढी आउँछ भनेर देख्नेहरूले पनि भनिरहेका छन्, तथ्याङ्कै चाहिँदैन देख्नेहरूले पनि भनिरहेका छन्। यो घटाउन पनि हामीले जमिन पुनर्भरणलाई नै अलिकति जोड दिनुपर्छ भन्ने खालको बहस अथवा भन्ने खालको कुराले सरकारलाई झगझगाउने कुराहरू चाहिँ त्यति धेरै भएको पाइँदैन अथवा त्यसको कुरा नउठेको हो के लाग्छ तपाईँलाई?
3: त्यसमा कुरा उठेको छैन त्यति होइन, त्यो चर्चा चाहिँ डुबान भएको एक दुई दिनमा हुन्छ, डुबान हुँदा सानो सानो बालबालिका नै बगेका उदाहरणहरू तपाईँले सुन्नुभयो, अनि यो जुन आकाशीय पानी संकलन र पुनर्भरण क्षेत्रमा काम गर्नेहरू जो हुनुहुन्छ त्यो अभियन्ताहरूसँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ भने बाढीको हुने क्षतिलाई जस्तो क्षति न्यूनीकरण गर्न अथवा क्षतिपछि जनतालाई अथवा सरकारले जुन काम गर्दैछ त्योलाई त्यति बराबरको लगानी आकाशीय पानी संकलन र पुनर्भरणमा गर्ने हो भने त्यसले धेरै ठूलो टेवा पुर्याउन सक्छ यो सहरको बाढी कम गर्न र बाढीको कारणले गर्दा हुने क्षति कम गर्न भनेर उहाँहरूले भन्नुभएको छ, आधिकारिक तथ्याङ्क नभए नि उहाँहरूको भनाइ त्यस्तो छ।
2: यो सँगै गाउँघरमा पछिल्लो समयमा केही पालिकाहरूले चाहिँ ठाउँ ठाउँमा डाँडामा अथवा जंगलमा पोखरी खन्ने सानसाना खाल्डा खनेर पानी जमाउने अभियानहरू कतिपय ठाउँमा शुरू गरेको भनेर समाचारहरू आएका छन्, कतिको प्रभावकारी विधिहरू हुने यस्ता विधिहरू गाउँघरमा गर्दाखेरि हुन सक्ने लाभ कतिको हुन्छ?
3: अब पहिलो सामान्य मान्छेले बुझ्नुपर्ने कुरा के हो भने आकाशबाट परेको पानीलाई जतिसक्दो जमिनमा अडाउनुपर्छ कि, बगेर तल सिधै जान दिनु हुँदैन। तपाईँ जति बढी जमिनमा अडाउन सक्नु त्यति फाइदा हो। भनेपछि पहाड़को टाकुरामा पोखरी खन्नु फाइदाजनक भयो। तर कहिलेकाहीँ हामीले बुझ्नुपर्ने कुरा के हो भने कुनै कुनै एकदम भिरालो पाखाहरूमा पोखरी बनाउनु हुँदैन, त्यसले पहिरो निम्ताउन सक्छ। त्यो बाहेक अन्यत्र चाहिँ पोखरी खनेर आकाशको पानी तपाईँको संकलन गर्नु एकदमै राम्रो हो त्यो, र पानीलाई जमिनमै अडाउने कि बढी। जति समय तपाईँले पानीलाई जमिनमा अडाउनु हो र पानीलाई तल बग्न दिनु भएन भने त्यसको फाइदा धेरै छ। र संसारमा त्यस्ता धेरै उदाहरणहरू छन् जुन सामान्य नागरिकहरू नै परिचालन गरेर आकाशको पानीलाई चाहिँ जहाँबाट पानी परेको त्यो एरियामा नै पानीलाई जसरी पनि केही बेर रोक्ने अडाउने होइन गर्दाखेरि त्यसले फाइदा हुन्छ।
2: त्यसको लागि त अहिले तपाईँले भन्नुभयो जस्तो कतिपय ठाउँमा पहिरोको जोखिम होला, जोखिम ठाउँको पहिचान पनि गर्नु पर्यो, अथवा सामान्य सिप पनि चाहियो, केही स्रोत पनि चाहियो। पालिकाहरूले के गरेदेखि राम्रो हुन्थ्यो त्यतातिर त्यस्तो ठाउँमा त्यस्ता किसिमका विधिहरू अप्नाउनको लागि?
3: अहिले पालिकाले सुरुमा त्यो पालिकामा हाम्रो नेपालमा कुनै पनि पालिका छैन होला सायद त्यहाँ पोखरी नभएको, होइन पहिला त पोखरी कति छन् गणन गुण उहाँले त्यसको तथ्याङ्क तयार गर्ने र पोखरीलाई बर्खामा आएको पानीलाई त्यो पोखरी भराउन प्रयोग गर्दाखेरि वरिपरिको जमिनमा त्यसले फरक पर्छ होइन, त्यो एउटा हुन सक्छ। र अर्को चाहिँ नयाँ सम्भावित ठाउँहरूमा पनि पोखरी खन्न सक्नुहुन्छ उहाँहरूले नयाँ नयाँ ठाउँहरूमा जहाँ जहाँ सार्वजनिक स्थानहरू छन्। र अहिले चाहिँ खास पालिकाहरूले गरिदिनुपर्ने अर्को कुरा के छ भने पृथ्वीमा त मानव मात्र त छैन नि त, जीव जन्तुहरू पनि छन्। उहाँहरूको लागि पिउने पानीको एकदम अभाव छ भने सामुदायिक वनहरूमा अन्य वन क्षेत्रमा नै पोखरी निर्माण गर्दै त्यसका दुईटा फाइदा भयो। वन्य जन्तुहरूले पानी पिउने भए जसले गर्दा पानी पिउनकै लागि उनीहरू गाउँ पस्ने भएनन्। अर्को त्योबाट जमिन मुनि गएको पानीले कुनै न कुनै गाउँको पानीको स्रोतलाई चाहिँ सहयोग गरेको हुन्छ। र यसरी पानी डाँडा डाँडामा पोखरी खन्दाखेरि त्यसको तल पानीका मुहानहरूको मात्रा बढेका त्यस्ता उदाहरणहरू छन् नेपालमा।
2: केही ठाउँमा त्यस्ता पोखरी खन्ने अभियान चलाएका पालिकाका अध्यक्षहरूसँग कुराकानी गर्दा चाहिँ त्यहाँका गाउँका बासिन्दाहरू कतिपयले चाहिँ आज जंगलतिरको पशु पक्षीलाई किन खर्च गरिराख्नु, बरू बाटो बनाउन भन्ने किसिमको कुराहरू पनि आए भनेर हाँसो ठट्टा गर्नुहुन्थ्यो। यस्तो कुरालाई कतिको संवेदनशील रूपमा लिनुपर्छ?
3: अब हामीले यस्तो छ, अब हामी शैक्षिक अथवा शिक्षित अथवा हामी एउटा मानव समाज अथवा पृथ्वीमा बसिसके पछाडि हामीले सामान्यतया यो पृथ्वी मानवको मात्र होइन, यहाँ सबै किसिमका जीव जन्तु वन्य जन्तु अथवा यो पर्यावरणमा बस्ने सबै जीवहरूलाई पानी आवश्यकता पर्छ र उहाँहरूको यो पृथ्वीमा बाँच्नु पाउने अधिकार छ भन्ने बुझ्नु पर्यो। र त्यो अधिकार हामीले खोजिदिनु भएन। अहिले चाहिँ धेरै मानवहरू अथवा मानव शिक्षित बढ्दै जाँदाखेरि त्यो अधिकार हामीले खोस्यौं। हिजो तपाईँलाई थाहा छ कोरोनाको समयमा कति हामीले प्राकृतिक रूपमा जीव जस्तोहरूलाई देख्न पायौं। भनेपछि यो पारिस्थितिक प्रणालीलाई सन्तुलन कायम गर्न हाम्रो वातावरणलाई तपाईँको सन्तुलन राख्नको लागि पनि हामीले त्यो प्रति ध्यान दिनुपर्छ।
2: जमिन पुनर्भरणको धेरै चर्चा गर्यौं हामीले, छलफल गर्यौं, सबै कुरा गर्दै गर्दा फेरि मैले दोहोऱ्याएर एकपटक भन्दा चाहिँ अहिले तपाईँले भन्नुभएको कुरालाई मैले एकपटक दोहोऱ्याएँ, जति सक्दो आकाशको पानी चाहिँ हामीले जमिनमा अड्याउने काम चाहिँ गर्नु
3: पर्यो। एकदम
2: हजुर, यसले ठ्याक्कै मान्छेलाई देखिने गरी लाभ पनि केही छ कि अथवा भोलि पानीले चाहिँ पार्ने प्रभावहरू बढी छन्?
3: एउटा चाहिँ भारतको महाराष्ट्रमा पानी फाउन्डेसनले 45 दिनसम्म त्यहाँको एउटा पानी प्रतिस्पर्धा भनेर गरेका थियो विभिन्न गाउँका, होइन 45 दिनसम्म परेको पानी अडाउँदाखेरि अर्को वर्ष त्यो गाउँै पुरै हरियाली भयो कि। भन्नुको अर्थ तपाईँले चाहिँ त्यसरी पानी अडाउनु भयो भने 6-7 महिनामै त्यसको परिवर्तन देख्न सक्नुहुन्छ।
2: अवश्य कार्यक्रममा सरसफाई र पानी दुईटै कुरालाई सँगसँगै जोडेर हेरिन्छ। तपाईँ दुईटै कुरामा बहस गर्दै दुईटै कुरामा छलफल गर्दै आउनु भएको छ, विभिन्न ठाउँमा सचेतना कार्यक्रमहरू पनि गर्नुहुन्छ। बर्खाको पानीलाई सुरक्षित बनाउने कुरा गर्दै गर्दा हामीले सरसफाईका आचरणहरूमा चाहिँ कतिको ध्यान दिनुपर्छ?
3: बानी बेहोरा एकदमै ठूलो कुरा हो, होइन त, स्वच्छताका बानी बेहोरा भन्छौँ हामीले। त्यसमा तपाईँको यो शौचालयको प्रयोगको कुरा जान्नु पर्यो र शौचालयको दिशा पानीमा मिसिन नदिन एकदमै बढी सचेत हुनु पर्यो। र अर्को भनेको चाहिँ पिउने पानी छोपिएर राख्ने अथवा पानी उमालेर पिउने कुराहरू चाहिँ एकदम महत्वपूर्ण।
2: हामीले यतिखेर गर्ने सरसफाइका व्यवहारहरू चाहिँ जस्तो शौचालयको प्रयोग भयो अथवा खुला दिशा नगर्ने कुराहरू भयो, यो सँगसँगै पानीको स्रोतहरूलाई सफा राख्नको लागि अथवा पानी आउने माध्यमलाई सफा राख्नको लागि चाहिँ सामान्य व्यक्तिहरूको व्यवहार अथवा प्रदायकहरूको व्यवहार कस्तो हुनुपर्छ?
3: त्यसमा हामीले खानेपानी सुरक्षा योजना भनेर नेपाल सरकारले नै एउटा तपाईँको कार्यविधि जस्तै बनाएको छ, होइन, सुरक्षा योजनाका 7 चरणहरू छन्। ती चरणहरू हेरेर सबै खानेपानी सेवा प्रदायकहरूले लागू गर्न सक्नुभयो भने ठूलो परिवर्तन।
2: यसमा मुख्य चिजहरूको कुरा के हुन्छ? त्यो 7 चरणमा मुख्य गर्नुपर्ने
3: मुख्य गर्नुपर्ने कुराहरूमा खानेपानीको मुहानदेखि चुहान भन्छौँ हामीले, जहाँसम्म प्रयोग गर्छ त्यसमा प्रदूषण हुने बिन्दुहरू कुन कुन छन् तिनलाई पत्ता लगाएर त्यो प्रदूषण हुन रोक्ने नै हो।
2: त्यसको लागि चाहिँ एकदमै घर घरबाट गर्न सक्ने कुरा चाहिँ के त व्यक्ति व्यक्तिले गर्न सक्ने
3: व्यक्तिले गर्न सक्ने कुरा आम उपभोक्ताहरूले एकचोटि चाहिँ मुहानदेखि आफ्नो पानी प्रयोग गर्नसम्म भ्रमण गर्ने र कहाँ कहाँ पानी चाहिँ बर्खाको समयमा जोखिम हुन सक्छ त्यसलाई अब अहिले गाउँले परिवेशबाट हुन सक्ने भनौँ न केही समाधानका उपायहरू अप्नाएर काम गर्न सकिन्छ जस्तो भल तर्काउने हुन सक्छ होइन भल मुहानमा जान नदिन सक्छ मुहानको ढकनहरू चाहिँ कति समयदेखि चाहिँ तपाईँको सफा गरिएको छैन सफा गर्न सकिन्छ संकलन टङ्कीहरू सफा गर्न सकिन्छ पाइपहरू लिकेज भएको छ फुटेको छ भने जोड्न सकिन्छ तिनी सानै भयो भने घर घरमा अभियान चलाएर चाहिँ पानी पिउनुहोस् अथवा सुरक्षित पानी संकलन गर्ने ठाउँहरू बनाउनुहोस् घर घरमा भनेर राख्न सकिन्छ
2: केही व्यक्तिहरूले भन्छन् जस्तो पछिल्लो समयमा त शौचालयमै दिशा गर्ने चलन त धेरै भइसक्यो शत प्रतिशत हुन लागिसक्यो तैपनि पानीमा दिशा जन्ने जीवाणुहरू चाहिँ भेटिन्छन् किन भनेर भन्छन् के कारणले त्यस्ता कुराहरू हुन सक्छन् र त्यसमा ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन सक्छ
3: यस्तो हो अब हाम्रो खास गरेर हामीले बनाएका शौचालयहरूको भित्र शौचालय संकलन गर्ने त्यो चाहिँ खास गरेर सेप्टिक ट्याङ्क भन्छौँ हामीले त्यसको मापदण्ड अनुसार नबनाउँदा त्यो कस्तो भयो भने होल्डिङ टङ्की भन्छ कि त्यो भनेको दिशा जम्मा मात्र भएको छ त्यो जमिन मुनि दिशा चाहिँ तपाईँको रसाएर जान सक्ने भयो र त्यो पानीको मुहानसँग मिल्न सक्ने एउटा सम्भावना त्यो एकदमै ठूलो कारण हो अनि अर्को अब त्यो भरिएको समयमा तपाईँले सफा गर्नु भएको छैन भने आकाशबाट पानीको परेको पानी त्यही दिशा नै लेदोसँग मिसिएर त्यो फेरि भल भन्ने बगेर आएर पानीको मुहानमा जाने भयो भने तराईतिर के हुन्छ भने शौचालयहरू डुब्ने रूप्छ नि डुब्दाखेरि जमिन मुनिको जुन शौचालय दिशा गरेर राखेको छ त्यो व्यवस्थितसँग राखिएको छैन र समयमा निकालिएको छैन भने त्यो दिशा चाहिँ माथि पानीसँग मिल्छ र त्यो बग्छ त्यसले गर्दा नै हो तराई
2: दिशा जाने जीवाणुकै कुरा जोड्दै गर्दाखेरि जस्तो गाउँघरतिर अलिक टाढाको मुहानबाट पानी ल्याएको हुन्छ होइन त्यतातिर गाई बस्तु पशु चौपाय जंगल जनावरहरूको दिशाको कारणले त्यस्ता जीवाणुहरू देखिने सम्भावना हुन्छ कि मान्छेकै मात्रै हुनुपर्छ
3: मान्छे पनि हो हामीले चाहिँ इकोली र कोलिफर्म भन्छौँ कोलिफर्ममा अब तपाईँ गाई बस्तु चराचुरुङ्गीहरूको दिशाले गर्छ
2: त्यसो गर्दाखेरि त हाम्रा ती मुहानहरू पनि घेराबार अथवा कसरी कसरी संरक्षण गर्नु पर्यो
3: हो एकदम अब धेरै खानेपानी तथा सरस उपभोक्ता समितिहरू जहाँ जहाँ हुनुहुन्छ जसले खानेपानी सेवा प्रदान गर्नुभएको छ उहाँहरूले खानेपानी सुरक्षा योजनाका चरणहरू लागू गर्नुभयो भने धेरै कुरा नि हुने
2: अब हामी चाहिँ कार्यक्रमको अन्तिम चरणमा आइपुगेछौँ अब अन्तिममा चाहिँ साउन भदौ असोजसम्म पनि एकदमै धेरै वर्षा जाने कुरा हुन्छ यो बीचमा चाहिँ पानीलाई सुरक्षित प्रयोग गर्नको लागि र सकेसम्म जमिन पुनर्भरणको लागि कस्ता किसिमका काम गर्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँको सुझाव के जाँदै गर्दा
3: मैले चाहिँ अब अहिले नै पन्ध्र दिनभित्र आकाशपानी संकलन र पुनर्भरणको अभियान त गर्न सकिँदैन होइन यो अब जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ किनभने काठमाडौँ उपत्यकामा त तपाईँको यो आउँ हैजाको प्रकोप हामीले देखिरहेको हुन्छौँ भने पहाड़तिर पनि त्यो धेरै ठाउँमा हुन्छ नेपालमा त हैजा झाडा पखालाले बाल बाल बालिकाको अथवा वयस्कहरूको नि मृत्यु हुने गर्छ अब बर्खा लागेसँगै हरेक घर घरमा पिउने पानी उमालेर पिउनुहोस् भन्नु पर्यो त्यो एकदमै बढी त्यसलाई सचेतना गराउनु पर्यो र यदि राम्रो सेवा प्रदायकहरू छन् भने संरचनागत रूपमा अथवा उहाँको सेवा प्रणालीमै शुद्ध पानी पठाउन प्रयोग गर्नु पर्यो त्यो भनेको क्लोरेसन विधि हो अहिलेलाई त्यो गर्न सक्छन् धेरै सेवा प्रदायक संस्थाहरूले त्यो काम गर्न सक्छ
2: जाँदै गर्दा मैले दोहोऱ्याएरै भन्दाखेरि पानी उमालेर मात्रै प्रयोग गर्यो भने धेरै कुराबाट बचिन्छ
3: खानेपानी जन्ने रोगबाट चाहिँ धेरैबाट भयो
2: हुन्छ त एकदमै महत्वपूर्ण समय दिनुभयो र यो एकदमै अहिलेको समय अनुसार महत्वपूर्ण विषयमा आफ्ना भनाइ राख्नुभयो यहाँलाई उज्याला तर्फ धेरै धन्यवाद
3: धन्यवाद तपाईँले यो समयको लागि अब त्यो महत्वपूर्ण कुरामा छलफल गर्न पाएँ यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
2: उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम अब भने आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म वसुन्धरा बस्नेत बिदा हुन्छु नमस्कार

0: पल्ट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: सजिलो लागू हुनेछन्।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 0142-88-8 98 0-12-35-88-8

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज मधेश सहित 5 वटा प्रदेशमा पानी पर्ने सम्भावना। मुख्य राजमार्गमा गाड़ी निर्वाध रूपमा सञ्चालन। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई। मल अभाव रहेको किसानको गुनासो। नक्कली भूटानी शरणार्थी प्रकरणका 16 जना दोषीलाई सजाय निर्धारण। पूर्व मन्त्री रायमाझी सहित 9 जनालाई 4 वर्ष तथा खाँडलाई 2 वर्ष कैद। हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने ट्रम्पको प्रस्ताव फिर्ता। शुल्क लगाउनुको सट्टा खाड़ीका देशसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज मधेश सहित 5 वटा प्रदेशमा पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेकोमा यो क्रम भोलिसम्म पनि रहने महाशाखा खाले जनाएको छ। मौसमविदले ठूलो पानी पर्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। गैराती सिन्धुपाल्चोकमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। मुख्य राजमार्गमा आज निर्वाध रूपमा गाड़ी चलिरहेका छन्। ठूलो वर्षा र पहिरोले अस्ति बेलुकादेखि अवरूद्ध नागढुङ्गा मुगलिन नारायणगढ़ सड़क हिजो बिहानदेखि सञ्चालन भएकोमा त्यसपछि रोकिएको छैन। त्यस्तै बीपी राजमार्गमा बाढ़ीको जोखिमका कारण गैराती काभ्रे खण्डमा गाड़ी सञ्चालनमा रोक लगाए पनि अहिले सञ्चालन भइरहेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। यो सड़क खण्डमा सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर मनसून अवधिमा रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउने गरिएको छ। यस्तै कान्ति लोकपथ सड़कको मकवानपुरको भीमफेदी र हेटौडा ठिंगन खण्डमा पहिरो जाँदा हिजो अवरूद्ध भएको सड़क अहिले सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ सड़क खण्ड आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालनमा आएको हो। मकवानपुर जिल्ला संघको समन्वयमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर हिजो बेलुका 6:30 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक गाड़ीको आवागमनमा रोक लगाएकोमा अहिले गाड़ीहरू चलिरहेका हुन्। यस्तै सिन्धुपाल्चोकको अरनीको राजमार्ग भोटेकोशी कोदारी पनि पहिरोका कारण अवरूद्ध हुने गरे पहिरो पन्छाएर एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशभर 55% रोपाई भएको हो। केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान छ। त्यस अनुसार झण्डै 7,00,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेशमा 33% मात्रै रोपाई भएको पछिल्लो विभागको तथ्याङ्क छ। यो हप्ता देशका धेरै ठाउँमा पानी परेकोले अब रोपाईले तीव्रता पाउने अपेक्षा छ। यति बेला मुख्य फाँटमा धान रोपाईको चटारो छ। विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता छ, तर सरकारले मलको चरको अभाव नरहेको दावी गर्दै आएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मौजदातमा छ। बेलैमा मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणका 16 जना दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी सहित 9 अभियुक्तलाई झनै 4 वर्ष कैद र 40

0: जार जरिमाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित दुईजनालाई जनै दुई वर्ष कैद र 20,000 जरिमाना ठहराएको छ। बाँकी पाँच अभियुक्तको हकमा जनै एक वर्ष कैद र 10,000 जरिमाना निर्धारण गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई दुई वर्ष कैद सजाय र 20,000 जरिमाना तोकेको छ। सरकारी लिखत कृत्य कसुर ठगी र संगठित मुद्दामा टेकनाथ रिजाललाई दुई वर्ष कैद र 20,000 जरिमाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र अंकटावा शेर्पालाई चार वर्ष कैद तथा 40,000 जरिमाना तोकिएको छ। यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई एक वर्ष कैद र 10,000 जरिमाना तोकिएको छ। न्यायाधीश खण्डकाको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय सुनाएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। बिहान 9 नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिण्डर पठाउने भएको छ। निगमले साबिककै अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्य पूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल अर्थात 7.1 किलो भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकोले आजदेखि पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। स्टक रहन्जेल केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहनेछ। पूर्ण तौलको ग्यास सिलिण्डरको भाव 2060 रूपियाँ पर्नेछ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङमा रहेको 6 मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना बाढ़ीका कारण बन्द भएको छ। आयोजनाको बाँध अर्थात इन्टेकमा बाढ़ी पसेर क्षति पुगेपछि गएको आइतबारदेखि विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सड़क पनि पहिरोले अवरूद्ध छ। बाढ़ीले बाँधमा क्षति पुर्याएको छ भने विद्युत उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि बेहोर्नु परेको छ। गएको वर्ष निर्माण सम्पन्न भएको रेलेखोला आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ। यो निर्णय अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः शुरू गर्नुभन्दा केही घण्टा अघि आएको हो। ट्रम्पले शुल्क लगाउने योजनाको सट्टा खाड़ीका देशहरूसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने विकल्प रोजेको बताउनु भएको बीबीसीको खबरमा उल्लेख छ। यो निर्णय अमेरिका र इरानबीच पुनः शुरू भएको हवाई आक्रमणका बीच आएको हो। बढ़दो तनावका कारण हर्मुज जलमार्ग भएर हुने गर्ने तेल ट्याङ्करहरूको आवत जावत प्रभावित भएको छ। यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढ़ेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा 20% अमेरिकी शोध भर्ना शुल्कलाई विभिन्न खाड़ी राष्ट्रहरूले अमेरिकामा गर्ने व्यापार र लगानी सम्झौता मार्फत प्रतिस्थापन निर्णय गरेको बताउनु भएको छ। ट्रम्पले हर्मुज जलमार्ग इरान बाहेक अन्य सबै जहाजहरूका लागि खुल्ला रहेको दावी गर्दै अमेरिकी सेनाको उपस्थितिका कारण तेल आपूर्ति निरन्तर रूपमा सहज हुने दावी गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती पाउने 1 बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। दुई टोलीबीचको प्रतिस्पर्धा सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्याण्ड अफ गड गोल र सन् 1998 डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनाका कारण अझ चर्चित छ। विश्वकपमा यी दुई टोलीबीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल खेलेका छन्, जसमा इंग्ल्याण्डले 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका थिए। इंग्ल्याण्ड र अर्जेन्टिना बीच पहिलो पटक सन् 1951 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्ड 2-1 विजयी भएको थियो। दुई टोलीबीच पछिल्लो खेल सन् 2005 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्डले अर्जेन्टिनालाई 3-2 गोलले हराएको थियो। यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी उत्कृष्ट लयमा छन्। उनले समग्र विश्वकपमा 21 तथा अहिले भइरहेको प्रतियोगितामा 8 गोल गरिसकेका छन्। अर्कोतर्फ इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्घमले यस विश्वकपमा समान 6-6 गोल गरिसकेका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पाउने 1 बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलका पुराना प्रतिस्पर्धीबीच हुने खेल अघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कड़ा पारिएको बीबीसीले जनाएको छ। गैराति भएको खेलमा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै 16 वर्षपछि फाइनल मा पुगेको हो। उपाधिको दावेदार मानिएको फ्रान्स सेमी फाइनलमै रोकिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज मधेस सहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। मुख्य राजमार्गमा गाड़ी निर्बाध रूपमा सञ्चालन। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई, मल अभाव रहेको किसानको गुनासो। नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण। पूर्व मन्त्री रायमाझी सहित 9 4 वर्ष तथा खाँडलाई 2 वर्ष कैद। हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने ट्रम्पको प्रस्ताव फिर्ता। शुल्क लगाउनुको सट्टा खाड़ीका देशसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने।

0: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

कति राम्रो भएको आज तिमीलाई देखेको त यो मन पनि थाम्दैन त सिन्न भइसक्यो हो भने तिमी राम्री छौ भनेर त्यहाँ बाटामी साधु सन्तलसँग कुरा गरे तिमी राम्री छौ भन्ने मात्रै कुरा गरे छिरा न

0: साँच्चै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।
2: रेडियो दिदी बहिनी 95

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठरोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918,
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
5: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
5: किनभने बेर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
4: सिटी डायग्नोस्टिक सेन्टर, सिडिसी।
5: हाम्रा सेवाहरू:
4: होल बडी चेकअप,
5: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
4: मधुमेहको सम्पूर्ण चेक जाँच, याज बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
5: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
4: ग्यास्ट्रिकको परीक्षण,
5: मोटोपनको परीक्षण,
4: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
5: रगत, भुइँया एवं दिशा पिसाब परीक्षण।
4: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
5: सम्पर्क स्थान:
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
5: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू:
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
6: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन। पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

चुटकीमा छ सक्क हुन्छ मन, एक साउतीमा हात चलाउँछ तन, कानैमा जब सुटुक्क बात गर्छ छिनको छिन।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: रेडियो थाहा संचार 99.4
1: रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 12 PM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका

0: राजीनामा सुदूरपश्चिमको बजेट विवाद केन्द्रले पनि मिलाउन सकेन।
1: रौतहटमा फेरि एक युवाले गरे आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौँ ल्याइयो।
0: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो। उपभोक्ताले आजदेखि भरी ग्यास सिलिण्डर पाउने।
1: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
0: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंल्याण्ड र अर्जेन्टिना भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भर।
5: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। कर्णाली प्रदेश सरकारमा कंग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। चारैजना मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कणेललाई राजीनामा बुझाएका हुन्। यद्यपि स्वीकृत हुन भने बाँकी छ। राजीनामा बुझाएर मार्ग प्रशस्त गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताउनुभयो। प्रदेश सरकारमा कंग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी हुनुहुन्छ। मन्त्रीहरूले राजीनामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छैन। मुख्यमन्त्री कणेल एमालेका सांसद हुनुहुन्छ। कणेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। आजै बिहान मन्त्री परिषदको बैठक पनि बसेको थियो। बैठकले विभिन्न निर्णयहरू गरेको छ।
0: यसैबीच बजेट विवाद समाधान हुने संकेत नदेखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह धनगढ़ी फर्कनु भएको छ। हिजो काठमाडौँ आएका केन्द्रीय नेताहरूसँग आएर केन्द्र नेताहरूसँग बजेट पारित गराउन छलफल गरे पनि ठोस नतिजा ननिस्किएपछि आज बिहान वहाँ फर्किनु भएको हो। सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। असार 1 गते आर्थिक मामिला मन्त्री विक्रम धामीले 37.70 अर्ब रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो, तर बजेटमा थुप्रै व्यतिथि रहेको भन्दै एमाले विरोध गरिरहेको छ। कांग्रेसकै कतिपय सांसद समेत बजेटसँग सन्तुष्ट छैनन्। एमाले अहिले आफ्ना 3 मन्त्रालयसहित 6 मन्त्रालयको बजेट 1 रूपियाँ कायम गर्न खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शीर्ष तहबाटै सम्वादको प्रयास भए पनि सफल हुन सकेन। एक सांसदका अनुसार ओलीको यो शैलीलाई गठबन्धनप्रति जिम्मेवार नरहेको रूपमा हेरिएको छ। सबै प्रदेशमा सरकार परिवर्तनका हावा चल्दा हिजो मात्र कांग्रेस सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच भेट भएको थियो।
1: संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे सरेको छ। आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगसहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश हुनेछन्। कानून मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोग, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 2093 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक पनि आजै सभा 1 बजे बस्दैछ। महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ।
0: रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरूडा नगरपालिका 9 गम्रिया टोलका 28 वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्। उनको प्रारम्भिक उपचार बेटर नेपाल अस्पताल गरूडामा गरिएको प्रहरीले जनाएको छ। उनको घाँटीदेखि तल करिब 31.5% शरीर जलेको अस्पतालले जनाएको छ। अवस्था मध्यम रहेकोले उनलाई थप उपचारको लागि किर्तिपुर वर्ण अस्पताल काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

0: असार सकिन लाग्दा यस वर्ष देशभर 50% मात्र धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको बताउनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% रोपाई भएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई बढ़ने विभागको अपेक्षा छ। बाढ़ी, पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र बन्ने विभागले जनाएको छ।
1: उपभोक्ताले अब भरिएको ग्यास सिलिण्डर पाउने भएका छन्। नेपाल आयल निगमले आजदेखि साबिकै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिए अनुसार अब भरि सिलिण्डर पाउने भएको हो। यसअघि सरकारले मध्यपूर्व एसियामा भएको द्वन्दका कारण इन्धन अभाव भएको कारण देखाउँदै फागुन 29 गतेदेखि अर्को निर्णय नभएसम्मको लागि आज तौल अर्थात 7.1 किलो ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो। सोही अनुसार उपभोक्ताले आधा भरिएको सिलिण्डर पाउँदै आएका थिए। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता मनिष झाले संचार गृह तथा अन्य स्थानमा गाड़ी तेर्स्याएर सरकार आफैले बचपना देखाएको टिप्पणी गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै राज्यले यसरी आतंकित पार्न नहुने भने आफ्नै सरकारमाथि टिप्पणी गर्नुभएको हो। यस्तो बचपना देखाएर राजकाज चल्छ के? यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी पुस्ताले शहादत गरेको हो? उहाँले सरकारलाई प्रश्न गर्नुभएको छ। झाले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नुभएको उल्लेख गर्नुभएको छ। यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने भन्दै उहाँले राज्यका निकायले कानूनी शासनको पालना गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच राज्य आतंक बढ़ेको भन्दै आज बिहान विद्यार्थीहरूको एक समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले राज्य आतंक बन्द गर भन्दै नाराबाजी गरेका छन्। अनेरा सुबेका नेता दीपक धामी लगायतको नेतृत्वमा बिहान सिंहदरबार गेट अगाडि 9 बजे उनीहरू पुगेका थिए। प्लेकार्ड बोकेर प्रदर्शन गरेका 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता एफटीए आजदेखि लागू भएको छ। अबदेखि भारतका 99% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछन्। सम्झौता लागू भएसँगै भारतमा स्कच विस्की, जिन, ल्याण्ड रोभर र रोल्स रोयल जस्ता लग्जरी कार, ब्राण्डेड कपड़ा, कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। द्विपक्षीय व्यापार सन् 2030 दोब्बर भई 120 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रेनोगेट्सले गत 24 जुलाई 2025 प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताबाट भारतीय कपड़ा होम टेक्सटाइल रत्न आभूषण छालाजन्य उत्पादन इन्जिनियरिङ सामग्री अटो पार्ट्स औषधि तथा कृषि उत्पादनले ठूलो लाभ लिने अपेक्षा गरिएको छ।
1: र अब खेल समाचार। फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। गैराती डालस स्टेडियममा भएको रोमाञ्चक सेमी फाइनल भिडन्तमा फ्रान्सलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै स्पेनले फाइनलको यात्रा तय गरेको हो। स्पेनको जितमा मिकेल ओयारजाबल र पेड्रो पेरोले निर्णायक गोल गरे। खेलको शुरूआती समयदेखि नै आक्रमक रणनीति अपनाएको स्पेनले 2200 मिनटमा अग्रता लिएको थियो। आफ्नो 1900 जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रेका युवा विंगर लामिन यामललाई फ्रान्सका लुकास डिग्नेले पेनाल्टी बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल ओयारजाबलले फ्रान्सेली गोलकिपर माइक मेकननलाई बीट गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। यो गोलसँगै ओयारजाबल स्पेनका लागि 30 गोल पूरा गर्ने 6 खेलाड़ी समेत बनेका छन्। पहिलो हाफमा 1 गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप आक्रमक खेल खेल्यो। खेलको 58 मिनटमा राइट ब्याक पेड्रो पेरोले ड्यानी ओल्मोसँग उत्कृष्ट वान टू पासको तालमेल मिलाउँदै गोल गरी फ्रान्सलाई हराए। सन् 2010 विश्वकप विजेता स्पेनले अब उपाधिको लागि आइतबार न्यूयोर्क न्यूजर्सी स्टेडियममा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित फ्रान्सले भने आगामी शनिबार काँस्य पदकको लागि तेस्रो स्थानको खेल खेल्नेछ। यसैबीच दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्ट स्टेडियममा राति 12:00 शुरू हुनेछ। विश्वकपमा यी दुई टोली 20 वर्षपछि आमने सामने हुन लागेका हुन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा। सुदूरपश्चिमको बजेट विवाद केन्द्रले पनि मिलाउन सकेन।
0: रौतहटमा फेरि एक युवाले गरे आत्मदाहको प्रयास। थप उपचारका लागि काठमाडौँ ल्याइयो।
1: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो। उपभोक्ताले आजदेखि भरि ग्यास सिलिण्डर पाउने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के थारा हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
5: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन? किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

एक्काइसौ शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: अनि सुन न,
1: म
0: तिमीलाई धेरै माया गर्छु क्या, माया नगरे भोलि भेट्न त सक्छ होला नि।

देख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ.

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा। एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-56-21-917, 98-56-36-567, 98-451-20-736।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिसद्वारा सुन्दर नगरी कुस्मको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर CDC।
2: हाम्रा सेवाहरू
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: यूरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: गैस्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भुइँया एवं दिशा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 067-420-227, 067-420-227, मोबाइल नम्बर 98-511-89-918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
3: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्षता अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आँख खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृय परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: भडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918।
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: भडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
7: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दुवै सदनमा विपक्षी दलद्वारा सरकारको कार्यशैलीको विरोध। मध्य प्रदेश सरकारको बजेट सर्वसम्मत पारित। सुदूरपश्चिमका चार मन्त्री बर्खास्त।
0: सिंहदरबार अगाडि करार कर्मचारीहरूको धरना आज पनि जारी। माइतीघर स्थित सड़कमा गोलभेडा फालेर किसानको प्रदर्शन।
1: उपसभामुखको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान। एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कड़ा चेतावनी। वार्तामा नफर्की, अर्को हप्ता पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने धम्की।
1: र नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनमा विपक्षी दलले
2: सरकार 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन

0: राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारले सुशासनको नाममा मुलुकमा आतंक सिर्जना गरेको र प्रतिपक्षी नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो। वहाँले सिंहदरबारभित्रै भएको कर्मचारीहरूको आन्दोलन र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास तथा केही प्रतिष्ठित संचार गृहको गेटमा देखिएका शंकास्पद गतिविधिबारे सरकारको जवाफ माग गर्नुभयो। वहाँले सरकारले आफू बाहेक सबैको अपमान गर्ने र बोलीमा जीरो गालीमा हिरो बन्ने प्रवृत्ति देखिएको टिप्पणी गर्नुभयो। नेकपा एमालेकी सचेतक रोशनी मेचेले पनि सरकारको कार्यशैली देशको वर्तमान वित्तीय अवस्था र सुशासनको खस्कदो अवस्थाप्रति ध्यानकर्षण गराउनुभयो। वहाँले संघीय सरकारको कमजोर वित्तीय अनुशासन र बोझिलो संरचनालाई लुकाउन प्रदेश संरचनामाथि प्रश्न उठाउनु तथ्यहीन रहेको दावी गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर साईले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गर्नुभयो। सांसद साईले नेपाल भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका बारेमा सरकारले संसदमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको हो। राष्ट्रिय हित र सार्वभौमिकतासँग जोड़िएको गम्भीर विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने तर्क गर्दै उहाँले सरकारको आधिकारिक धारणा नुहाएसम्म प्रतिपक्षको विरोध जारी रहने जानकारी दिनुभयो। 11 बजे बोलाइएको प्रतिनिधिसभा बैठक 1 बजे सार्दा पनि करिब आधा घण्टा ढिलो गरी शुरू भएको थियो।
1: सरकारको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो। मधेस सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000,000 बजेट सभामा पेश गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरूद्ध गर्दै आएका थिए। उक्त विषयमा सरकार र दलहरूबीच सहमति जुटेपछि बजेट पारितको बाटो खुलेको हो।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले 4 जना मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ। मुख्यमन्त्री शाहले आज सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि एमालेका 3 मन्त्री र 1 राज्यमन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको हो। बर्खास्त हुनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा पार्की भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद रहनु भएको छ। मुख्यमन्त्री शाह उच्च स्तरमा छलफल गरेर आज मात्रै काठमाडौँबाट धनगढ़ी जानुभएको थियो। तर बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको जनाइएको छ।
1: विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले आज पनि सिंहदरबार अगाडि धरना दिएका छन्। करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर सरकारले आफू अनुकूल नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै 18 वटै मन्त्रालयका करार कर्मचारीहरूले हिजोदेखि धरना दिन थालेका हुन्। सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।
0: तरकारी किसानहरूले आज काठमाडौँको माइतीघरस्थित सड़कमा गोडभेडा फालेर सरकार विरूद्ध विरोध प्रदर्शन गरेका छन्। सरकारले किसानलाई पर्याप्त अनुदान उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण उत्पादनमा अनुदान वृद्धि मल बिउको सहज उपलब्धता बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनले प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्। उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बल का सीपीवीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथ ही मार्बल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ
3: सुरक्षा

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल आज चीन प्रस्थान गरेको छ। न्याङ्ची शहरमा हुने पाँचौं चीन सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मंचमा सहभागी हुन उपसभामुख रूबी कुमारीको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन एक गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा सिझाङ स्थित लिन्ची शहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझिङ बीच उहाँको भेटवार्ता हुने कार्यक्रम छ। उक्त प्रतिनिधिमण्डल आगामी साउन चार गते स्वदेश फर्कनेछ।
3: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम भाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले पुराना ग्यास सिलिण्डरको उपयोगबाट उपभोक्तालाई पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास आय निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न पनि भन्नुभएको छ।
4: कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्य सम्पादन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो। यसअघि गत जेठ 28 गते बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले 6 निर्देशनालय र 3 केन्द्र पुनर्संरचना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। प्रवक्ता शाहका अनुसार उक्त बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र प्रदेश वन निर्देशनालय सुर्खेतका साथै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत, मानव संसाधन विकास केन्द्र सुर्खेत, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्र सुर्खेतलाई खारेज गर्ने निर्णय भएको जनाइएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्की अर्को हप्ता पुल र विद्युत उत्पादन केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम संघको अन्तर्वार्तामा ट्रम्पले वार्तामा नआए इरानको महत्वपूर्ण पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिनुभएको हो। अमेरिकी वार्ताकारहरूले इरानी पक्षलाई तत्काल सम्झौता गर्न सन्देश पठाएको पनि ट्रम्पको दावी छ। यसबीच अमेरिका र इरान बीच लगातार चौथो दिन पनि आक्रमण प्रत्याक्रमण जारी छ। अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपास इरानी सैन्य लक्ष्यमा दर्जनौ हवाई आक्रमण गरेको जनाएको छ भने इरानले जोर्डन, कुवेत र बहराइन स्थित अमेरिकी लक्ष्यमा मिसाइल र ड्रोन प्रहार गरेको दावी गरेको छ। कुवेतले केही ड्रोन खसालेको जनाएको छ। तनाव बढ़ेसँगै होर्मुज जलमार्गमा जहाज आवत जावत घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ।
4: अब खेल समाचार। नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट भएको छ। आज भएको एसीसी अण्डर 19 महिला प्रिमियर कप क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले पराजित गर्दै सेमी फाइनल पुगेपछि नेपाल एसिया कपमा पनि छनौट भएको हो। जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले मात्र 11 ओभर 2 बलमा 1 विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि सावित्री धामीले नट आउट रहँदै 41 रन बनाइन्। कप्तान सोनी पाखरिन पनि 18 रनमा नट आउट रहिन्। यसअघि जापान निर्धारित 20 ओभरमा 86 रनमा अल आउट भएको थियो। टोलीका लागि कप्तान बियांका सिनोले सर्वाधिक 38 रन बनाइन्। जापानलाई सस्तैमा समेट्न रिया शर्मा र कृष्णा गुरूङले दुई दुई विकेट लिइन्। अनु कडायत, मनिषा उपाध्याय र सोनी पाखरिनले एक एक विकेट हात पारिन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दुवै सदनमा विपक्षी दलद्वारा सरकारको कार्यशैलीको विरोध, मध्य प्रदेश सरकारको बजेट सर्वसम्मत पारित, सुदूरपश्चिमका चार मन्त्री बर्खास्त।
3: सिंहदरबार अगाडि करार कर्मचारीहरूको धरना आज पनि जारी, माइतीघर स्थित सड़कमा गोलभेडा फालेर किसानको प्रदर्शन।
4: उपसभामुखको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान, एलपी ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई संसदीय समितिको निर्देशन।
3: इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कड़ा चेतावनी, वार्तामा नफर्की अर्को हप्ता पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने धम्की।
4: र नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

जिज्ञासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैलाई खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

हँसाउनै सकिन। हेर्न यो हृदयमा गुम्सिएका भावनाहरू जताउनै सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रह्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: Yes, Papa.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै माधव दुलालको नमस्कार।
1: पर्यटन प्रवर्धनमा सरकारको जोड़, होटल उद्योगसँग सहकारी बढ़ाइने, 2083 सौ राशिलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा, संसदमा 166 विधेयक ल्याइने,
0: सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश, कांग्रेस एमाले सहकार्यमा दरार, सातै प्रदेशमा गठबन्धन संकटमा, सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त,
1: जलवायु परिवर्तनले नेपाललाई 53 अर्ब रूपियाँ बराबरको आर्थिक क्षति, देशभर 55% धान रोपाई सम्पन्न, अस्त व्यस्त भएका विद्युत र इन्टरनेटका तार हटाउन निर्देशन,
0: अमेरिकी हवाई आक्रमणमा 30 इरानीको मृत्यु, वार्तामा नआए पूर्ण विद्युत केन्द्रमा आक्रमण गर्ने ट्रम्पको धम्की, एआई नियमन गर्ने कानून बनाउने अस्ट्रेलियाको घोषणा,
1: र नेपालले T20 विश्वकपका लागि सिधै ग्लोबल छनौट खेल्ने, चौतर्फी आलोचनापछि दशरथ रंगशालाको घाँस काट्न थालियो, फिफा विश्वकपको दोस्रो सेमी फाइनलमा राति अर्जेन्टिना र इंग्ल्याण्ड आम्ने सामने हुँदै।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, सिटीको विश्वास, हरेक गोल हरेक गुस्सा, सिजिटिभीले बनाऊ घर अथवा। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेलसँगै भरोसासँगै।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पर्यटन प्रवर्धनमा सरकारले काम शुरू गरेको प्रधानमन्त्रीद्वारा जानकारी सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम शुरू गरेको बताउनु भएको छ। होटल व्यवसायले गर्दै आएको चिन्ता अब अन्त्य हुने समेत उहाँको भनाइ छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल एसोसिएशन नेपाल हानका पदाधिकारीसँग भएको छ प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ़न ढाडस दिनुभएको छ। प्रधानमन्त्री शाहले व्यवसायलाई कानून पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीलाई आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलको उपस्थिति रहेको छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराउनु भएको थियो। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्रिएको उल्लेख गर्दै व्यवसायले पर्यटक आगमन बढ़ेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनु भएको हो। नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह, डेस्टिनेशन वेडिङ र क्रस बोर्डर पर्यटनको प्रचुर सम्भावना रहेको औलाउँदै उनीहरूले सरकार समक्ष नीतिगत माग प्रस्तुत गरेका छन्। हान पदाधिकारीले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह बिजुली महसूलमा सहुलियत दिन र साना तथा मझौला होटलका लागि 25 बेडसम्मको संक्षिप्त वातावरणीय मूल्यांकन अध्ययन अव्यवहारिक भएकाले त्यसलाई 50 बेडसम्म कायम गर्न माग गर्नुभएको छ। पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा संचालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध पनि उहाँहरूको रहेको छ।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले आगामी आर्थिक वर्ष 2083-84 संघीय संसदमा 166 वटा विधेयक पेश गर्ने तयारी गरेको बताउनु भएको छ। उहाँले आर्थिक वर्षलाई कानून सुधार तथा
1: अध्ययन अव्यवहारिक भएकाले त्यसलाई 50 बेडसम्म कायम गर्न माग गर्नुभएको छ। पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा संचालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध पनि उहाँहरूको

0: कानूनको सुधार, पुनावलोकन तथा नयाँ कानून निर्माणलाई प्रभावकारी रूपमा अघि बढ़ाउने जानकारी दिनुभएको छ। सरकारका मन्त्रीहरू घोषणामा अब्बल देखिएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री गौतमले विधायन ऐन 2081 व्यवस्था अनुसार सम्बन्धित मन्त्रालयसँग छलफल गरी आगामी आर्थिक वर्षका लागि विधेयकको प्राथमिकता सहितको वार्षिक कार्यतालिका तयार गरी संघीय संसदमा पठाइएको बताउनुभयो। मन्त्री गौतमका अनुसार आगामी आर्थिक वर्ष संसदमा पेश गरिने 166 विधेयक मध्ये 97 नयाँ विधेयक र 69 प्रचलित ऐन संशोधन सम्बन्धी छन्। ती मध्ये 64 पहिलो, 45 दोस्रो र 57 तेस्रो प्राथमिकतामा राखिएका छन्।
1: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त व्यक्तिको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई काम कार्यवाही रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश निर्दोष निरोलाको इजलासले आयोगको काम कार्यवाही रोक्नु भने अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले गत शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेशमा अस्पष्ट हुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहेको पनि सूचना निकालेको थियो। त्यो सूचना विरूद्ध अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। आज मात्रै सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको अर्को रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको थियो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशको सम्पत्ति जाँचबुझ गर्न नमिल्ने दावीसहित सर्वोच्चमा निवेदन दिनुभएको थियो। न्यायाधीश निरौलाकै इजलासले त्यो निवेदनमा समेत अन्तरिम आदेश दिएको हो।
0: संघीय सरकार तयारी, छलफल, कार्ययोजना बनाउने, निर्देशन दिने र घोषणा गर्नेमा अग्रपंक्तिमा देखिएको छ। शिक्षामा स्थानीय तह र प्रदेशलाई बढ़ी जिम्मेवार बनाउने तयारी गरेको संघीय सरकारले जनाएको छ। यही भाव अनुसार मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना तयार भएको सरकारले जनाएको छ। आर्थिक वर्ष 2083-84 2087-88 मानव अधिकार सम्बन्धी कार्ययोजनाको प्राथमिकताको पहिलो नम्बरमै शिक्षा क्षेत्र छ। 5 वर्षे कार्ययोजना कार्यान्वयनको वृहत तालिकामा शिक्षा क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहको भूमिका केलाइएको छ, जस अन्तर्गत निरक्षरता उन्मूलन गर्ने पहिलो उद्देश्य छ। पूर्ण साक्षर स्थानीय तह निर्माणका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ। हरेक सरकारले यही कार्ययोजनामा काम गर्ने बताउँदै आएका छन्, तर पूर्ण साक्षर भने हुन सकेको छैन। कार्ययोजना अनुसार यो काम स्थानीय तहले गर्नेछ। सहयोगी निकायको रूपमा प्रदेशको शिक्षा हेर्ने मन्त्रालय र नागरिक समाज रहनेछन्।
1: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुभएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छान्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो। मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेता आन्तरिक छलफलमा थिए। यदि एमाले साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा हुनुहुन्थ्यो। एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो। सत्ता साझेदार दल कंग्रेस र एमाले बीच आर्थिक वर्ष 83-84 बजेटको विषयमा विवाद थियो। एमाले खर्च कटौतीको प्रस्ताव राखेको थियो। प्रतिपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ।
0: नेपाली कांग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ। प्रदेश सरकारहरूमा नेकपा एमाले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो। पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुटाउन सकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो। हाम्रा 7 प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौ, कांग्रेसका एक पदाधिकारीले भन्नुभएको छ। आज मात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो। कर्णालीमा एमालेको र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ। अब बाँकी अन्य प्रदेशमा पनि एमाले कांग्रेस बीच भएको सहमति तोडिने भएको छ।
1: नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधि सभाका सांसदलाई थप जिल्लाको जिम्मेवारी कार्यदेश सहित दिएको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा दलका नेता भीष्मराज आङदाम बेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्ला बाहेक एक वा एकभन्दा बढ़ी जिल्लाको जिम्मेवारी कार्यदेश सहित तोक्ने निर्णय गरेको हो।
0: जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो 13 वर्षमा करिब 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति बेहोरेको छ। तर मानसिक स्वास्थ्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र समुदायको विस्थापन जस्ता गैर आर्थिक हानि नोक्सान

खानेको व्यवस्थित अभिलेख नहुँदा अन्तर्राष्ट्रिय जलवायु कोषबाट लाभ लिन समेत नेपाललाई चुनौती परेको विज्ञहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार बाढ़ी, पहिरो, हिमताल विस्फोट, खडेरी, तातो हावाको लहर र चट्याङ जस्ता जलवायुजन्य विपदका कारण नेपालले ठूलो आर्थिक क्षति बेहोर्दै आएको छ। विगत 13 वर्षको औसत हेर्दा देशले वर्षिने करिब 4 अर्ब रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष आर्थिक नोक्सानी बेहोर्ने गरेको अनुमान छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा मात्रै वर्षिने करिब 2 अर्ब रूपियाँ बराबरको क्षति हुने गरेको छ। तर किसानले कहिले क्षतिपूर्ति पाउन सकेका छैनन्। यसैको आवेगमा आज गोलबेडा फालेर किसानले माइतीगर मण्डलामा प्रदर्शन नै गरेका छन्। बेमौसमी वर्षा, लामो खडेरी र तातो हावाको लहरका कारण खाद्यान्न उत्पादनमा गिरावट आएको छ भने पशुधन समेत प्रभावित भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एसेन्सियल एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भइपुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत, दूरसंचार तथा इन्टरनेट लगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने गरी सक्रिय भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले सम्बन्धित सबै निकायलाई निश्चित समयभित्र अव्यवस्थित तार हटाउने कार्य सम्पन्न गर्न भारतका निकायलाई निर्देशन दिनुभएको हो। बैठकमा नेपाल दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकको छाता संस्था आईस्पान तथा प्रतिनिधि सहभागी थिए। छलफलले कार्यक्षेत्र विभाजन, समय सीमा र संयुक्त कार्य योजना सहित अव्यवस्थित तार व्यवस्थापन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो।
3: कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले योग्यता क्रममा पहिलो नम्बरमा रहेका प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उपकुलपतिमा तथा डाक्टर भीमबहादुर चन्दलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। सिफारिश समितिका संयोजक प्राध्यापक डाक्टर जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल मार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रम सहितको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। त्यसपछि मन्त्री पोखरेलले सिफारिश भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिनुभएको हो। मन्त्री पोखरेलले मेडिकल क्षेत्रका 10 जना विज्ञको सिफारिश प्रक्रिया 10 जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्यांकनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको दावी गर्नुभएको छ।
2: कीर्तिपुर स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड़ गर्दा घाइते हुनुभएका जेएनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। कीर्तिपुरको होल्डिङ सेन्टरमा शनिबार पुगेको अवस्थामा प्रहरीले उहाँमाथि बल प्रयोग गर्दै धरपकड़ गरेको थियो। सोही क्रममा उहाँ घाइते हुनुभएको थियो। प्रहरी हिरासतमा स्वास्थ्य अवस्था सामान्य नरहेपछि उहाँलाई सोही दिन त्रिविशेषण अस्पताल भर्ना गरिएको थियो। उपचारपछि शिक्षण अस्पतालले माजिदलाई बुधबार आज डिस्चार्ज गरेको छ। सोही क्रममा राष्ट्रिय मानवाधिकार आयोगको रोहबरमा उहाँ प्रहरीबाट पनि हिरासत मुक्त हुनुभएको छ। बाँकी कानूनी उपचार प्रक्रिया र यातना विरूद्ध कहकको लागि अगाडि बढ़ने माझेदका कानून व्यवसायीले बताएका छन्। त्यसका लागि मानव अधिकार आयोगको प्रतिवेदन अनुसार अगाडि बढ़ने उनीहरूको भनाई छ। यसअघि माझेदमाथि भएको धरपकड र कोटपीट विरूद्ध सड़कदेखि सदनसम्म मानवाधिकार कर्मी, संचारकर्मी, नागरिक समाज र जेएनजी अभियन्ताले दवाब दिँदै आएका थिए। माझेदको उपचारमा लागेको सम्पूर्ण खर्च पनि परिवारले नै बेहोरेको पारिवारिक स्रोतले बताएको छ।
3: मधेस सरकारको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो। मधेस सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट ल्याउनु भएको थियो। प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरूद्ध पार्दै आएका थिए।
2: यस वर्ष असार महिना सकिनै लाग्दा करिब 55% मात्रै धान रोपाई भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्याङ्क अनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभर 54.52% रोपाई सकिएको हो। देशभर 13,70,065 हेक्टर धान रोपाई हुने क्षेत्रफल रहेकामा हालसम्म 7,46,960.63 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। गत वर्ष यसै अवधिसम्म 59.28% रोपाई भएको थियो। यसलाई आधार मान्दा समग्रमा यस वर्षको रोपाईको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अठार अठार अठार वर्ल्ड कप 2024 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Ticket bonus pa. भरपूर मनोरंजन सहित बाटाहरू 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। चालु आर्थिक वर्षको कारोबार हुने एक दिन अगावै राजस्व 12 खर्ब रूपियाँ नागेको छ। गत आर्थिक वर्षमा 11 खर्ब 78 अर्ब रूपियाँको राजस्व संकलन भएकामा अहिले 25 अर्ब रूपियाँ बढ़ी राजस्व संकलन भएको महालेखाको प्रणालीमा देखिएको छ। आर्थिक वर्ष सकिनु एक दिन अगावै गत वर्षको तुलनामा 2.12% राजस्व बढ़ेको देखिएको छ। अन्तिम दिन भने तुलनात्मक रूपमा बढ़ी राजस्व संकलन हुने गरेको छ।
3: नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कानूनको तयारी गरेको छ। आज अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागि बताउनुभयो। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि सोही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्।
2: अघिल्लो दिन 6.11 अंकले बढ़ेको शेयर बजार बुधबार 14 अंकले बढ़ेको छ। सो वृद्धिपछि नेप्से 2590 अंकमा कायम भएको छ। आज दिनभर बजार हरियोमै रह्यो। आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ। अघिल्लो दिन 8 अर्ब 41 करोड़को कारोबार भएकामा आज 4 अर्ब 16 करोड़मा सीमित भयो। अघिल्लो दिन ऋण पत्रको मात्रै 4 अर्ब 76 करोड़को कारोबार भएकामा आज यो रकम 1 अर्ब 32 करोड़मा खुम्सियो, जसले गर्दा समग्र कारोबार प्रभावित भएको हो। अघिल्लो दिनको कारोबार रकम वैशाख 3 यताकै उच्च थियो। आज 191 कम्पनीको मूल्य बढ़दा 64 घट्यो भने 19 स्थिर रहेको छ।
3: अब विदेशका खबर। इरानले अमेरिकी हवाई आक्रमणका कारण पछिल्ला दिनहरूमा 30 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको जनाएको छ। इरानी सरकारकी प्रवक्ता फातेमेह मेहजेरानीले आज उक्त जानकारी दिनुभएको हो। प्रवक्ताले रातभर भएका आक्रमणहरूमा 260 भन्दा बढ़ी व्यक्ति घाइते भएको बताउनु भएको छ। अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेको छ। आज 7 घण्टा लामो हवाई अभियान सञ्चालन गर्दै इरानका दर्जनौ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको थियो। पछिल्ला दिनहरूमा जारी आक्रमणहरूले यसअघि नै नाजुक अवस्थामा रहेको युद्धविरामलाई थप कमजोर बनाएको विश्लेषण गरिएको छ।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल र विद्युत उत्पादन केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएका छन्। फक्स न्यूजसँगको एकान्तर वार्तामा ट्रम्पले भनेका छन् यदि उनीहरू वार्ताको टेबलमा आएनन् भने अर्को साता उनीहरूका लागि निकै खराब हुनेछ। हामी उनीहरूका सबै विद्युत केन्द्र र पुलहरू ध्वस्त पार्नेछौं, ट्रम्पको चेतावनी छ।
3: अस्ट्रेलियाले आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोग गर्न माग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषणा गरेका छन्। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा अल्बनिजले एआई माथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हिततर्फ अघि बढ़ाउने तरिका अपनाउन सकिने बताएका हुन्। अस्ट्रेलियाले बाल बालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अन्य देशको नेतृत्व गरेको उल्लेख गर्दै उनले तर अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाएका छन्।
2: अब खेलकुद। नेपालले सन् 2028 को टी20 विश्वकपका लागि सिधै ग्लोबल छनौट खेल्ने भएको छ। आईसीसीले सन् 2028 को टी20 विश्वकपको छनौट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनौटमा सिधै खेल्ने भएको हो। आईसीसीका अनुसार सन् 2026 को टी20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोली सिधै ग्लोबल छनौटमा प्रवेश गर्नेछन्। नेपाल पनि यही समूहमा परेकाले उसले एसिया क्षेत्रीय छनौट खेल्नुपर्ने छैन। नेपालले टी20 विश्वकप 2026मा समूह चरणबाट यात्रा टुंगाएको थियो, त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो।
3: जापान विरूद्ध 9 विकेटको सहजित निकाल्दै नेपाल एसीसी अण्डर 19 महिला प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले 11.2 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्यो। नेपालकी सावित्री धामीले अभिजित रहँदै 41 रनको योगदान गरिन्। यसै गरी कप्तान सोनी पाखरिनले अभिजित 18 र साना प्रवीणले 18 रन बनाए। 23 अघि टस जितेर ब्याटिङ रोजेको जापानले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 86 रनको योगफल तयार पारेको थियो।
2: जारी फिफा विश्वकप 2026 को दोस्रो सेमी फाइनलमा भोलि बिहान 12:00 दुई पुराना प्रतिद्वन्दी अर्जेन्टिना र इंल्याण्ड भिड्दैछन्। 21 वर्षपछि विश्वकपमा आमने सामने हुन लागेका यी दुवै टोलीको खेललाई लिएर खेल हुने सहर एटलान्टाको सुरक्षा व्यवस्था अहिले निकै कड़ा पारिएको छ। विगतको ऐतिहासिक प्रतिद्वन्दीका कारण मैदान बाहिर हुन सक्ने तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढ़ाइए पनि अहिलेसम्म समर्थकहरू समयमित देखिएका छन्। खेलमा अर्जेन्टिनाका लियोनन मेसी र इंल्याण्डका जूट बेलिङ्गमको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहनेछ। कपमा स्पेन फाइनलमा प्रवेश गरेको छ। गैराती फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा पुगेको हो। सन् 2010 को विश्व विजेता स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंल्याण्डसँग बीचको विजेतासँग खेल्ने भएको छ।
3: लामो समयदेखि खेल गतिविधि विहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्न थालिएको छ। चौतर्फी दबाव भएसँगै राष्ट्रिय खेलकुद परिषद राखेप जोड़िएको रंगशालामा घाँस काट्न थालिएको हो। लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मरमत सम्मार तथा सरसफाई पनि हुन नसक्दा रंगशालाको अवस्था अस्तव्यस्त देखिएको थियो। दशरथ रंगशाला नेपालकै प्रमुख अन्तर्राष्ट्रिय खेलस्थल हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: पर्यटन प्रवर्धनमा सरकारको जोड़, होटल उद्योगसँग सहकारी बढ़ाइने। 2083-84 कानून सुधार तथा निर्माण वर्ष घोषणा। संसदमा 166 विधेयक ल्याइने।
3: सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश। कांग्रेस एमाले सहकार्यमा दरार। साथै प्रदेशमा गठबन्धन संकटमा। सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त।
2: जलवायु परिवर्तनले नेपाललाई 53 अर्ब रूपियाँ बराबरको आर्थिक क्षति। देशभर 55% धान रोपाई सम्पन्न। अस्त व्यस्त भएका विद्युत र इन्टरनेटका तार हटाउन निर्देशन।
3: अमेरिकी हवाई आक्रमणमा 30 इरानीको मृत्यु। वार्तामा नआए पूर्ण विद्युत केन्द्रमा आक्रमण गर्ने ट्रम्पको धम्की। एआई नियमन गर्ने कानून बनाउने अस्ट्रेलियाको घोषणा।
2: र नेपालले T20 विश्वकपका लागि सिधै ग्लोबल छनौट खेल्ने। चौतर्फी आलोचनापछि दशरथ रंगशालाको घाँस काट्न थालियो। फिफा विश्वकप दोस्रो सेमी फाइनलमा राति अर्जेन्टिना र इंल्याण्ड आमने सामने हुँदै। अवस्था यसका साथै नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो फिल्मी मेलोडी।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: हजुर विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाटे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674202727 0674202727
3: मोबाइल नम्बर 98572597 98573597
1: 98511918918
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि

0: ती विधेयक संसदमा ल्याउने सरकारको तयारी, मध्य प्रदेशको बजेट सर्वसहमत पारित, कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या, लुम्बिनीमा प्रभाव नपर्ने दावी।
1: तर लुम्बिनी प्रदेशको कंग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ, सरकार गतिशीलताका साथ गतिका साथ अगाडि बढ़िरहेको छ, दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ, अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौं।
0: नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट, स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर, एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
2: यो 8 सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो भने होइन, आउने दिनमा कस्ता कदमहरू चाल्दाखेरि योभन्दा बेटर पोलिसी र कमिटी के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो, यसमा नै अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन, नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट, फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधान 2072 नागरिकका मौलिक अधिकार मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सृजना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपध्वज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनलाई बताउनुभयो।
5: दुईटा निवेदनहरू प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
4: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अरालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अरालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
6: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले, अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ, सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ यो आर्थिक अहिलेको वास्तवमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको

0: स्रोत छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेशसभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्ष ज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
2: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्ष ज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापा
3: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा त्यसको बारेमा पनि छ, जुन गम्भीर अवस्था छ नि त जोखिम छ एकदम होइन, अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्, यो अब धेरै नै समस्याहरू छ। अब बारम्बार सुकुम्बासीको अहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा त झन् नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
1: कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढ़ेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
4: आफूले नै ल्याएका मापदण्डहरूको उल्लंघन, नीति र कार्यक्रमको उल्लंघन, एसडिजीको उल्लंघन, त्यही मात्र होइन गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरू मध्ये 6 सुदूरपश्चिममा पर्ने तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय र सिलिङमा आफू नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई कब्जा गरेर चाहिँ काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत असहमति किनभने सरकार श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै उल्लङ्घन गर्ने गरी समावेशिताको सिद्धान्तलाई किन नमान्ने गरी त्यो क्रियाकलाप आएको भने हामीले अलिक पहिला
1: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढ़ेपछि राजीनामाको विकल्प नभएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सीआईएनलाई बताउनुभयो।
5: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो, 20-21 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो। अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। हो यो महिनाको अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो, त्यसैले हामीले त जे भने 2 वर्षको लागि हामी क्याबिनेटमा गएको, 2 वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ, त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छ, अरू साथीहरूको लागि पनि सहज होला, अरूको लागि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो। खास चाहिँ हाम्रो नियमित हो
1: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा भन्नुभयो,
6: सुरुदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारी पूर्ण ढंगले यो जति छ यही 2 करोड रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धि मूलक हुन्छ। यो दिशातर्फ जानुकरो कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन के गर्यो सर फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौँ। मैले गत वर्ष पनि अनि पछि गएर यहाँलाई यही कुरो भनेको थिएँ अलिकति अग्रिय ढङ्गले नै भन्नुपर्ने अवस्था हो कि तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो तर यो प्रगतिलाई सुखद भन्नु मिल्दैन।
1: कांग्रेसले 7 वटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड 86 लाखको बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोर स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल पौने 1 बजे हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
7: रासायनिक मलको नकारात्मक प्रभाव बारे किसानको चेतना बढ्दै
8: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
9: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
7: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, 4 वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाई विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 0152-5252-3553.
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
14: शान्तिनगर गाउँपालिका 5 चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
15: खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेको छ।
14: चिजमानी जस्तै अहिले शान्तिनगर र दङ्गेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छ कि किसान मीना केसी बताउनुहुन्छ।
16: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर, चिचिपे, पहेँलो पासो प्रयोग गरिरहेछौँ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेछौँ।
14: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दङ्गेश्वरण गाउँपालिका 4 किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
17: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
9: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
14: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दङ्गेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
18: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई बगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
14: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
19: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ
9: साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
14: गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, बनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मद्दत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढ़ी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम दाङ।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोशिश
19: हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरुजुमा पनि परिदिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने, नयाँ सिकाइ हुने।
12: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ। यसबीचमा स्थानीय तहले आफ्नो बजेट, साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिस गर्दै आएका छन्। पहाड़ी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो? साथी लीलप्रकाशनले जाजरकोटको नलगार नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग सोध्नु भएको छ।
19: संचारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संचारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको झारगाउँमा ठुलै टावर राख्यौँ। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौँ। सडक पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाइन्छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सड़कको क्षेत्रमा, सिंचाईको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
21: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगार नगरपालिका?
19: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगार नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबित 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ, लाहाङ, भजनपोट, रजदारा, भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरेर सफल भएको छौँ। भौगोलिक रूपमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20 छ।
21: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएनौँ।
19: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्रै नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रभाव गर्न गइरहेको छौँ। 3 डाक्टरबाट सेवा प्रभाव भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल हुन्छ, कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नु पर्ने अवस्था खालको छ।
21: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार, संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन, तर नलगाड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाड नगरपालिकाभित्र चलिरहेका छ।
19: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा केही इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराउनले
21: अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
19: हामीले एउटा अस्पतालमै यहाँ हाम्रा नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी युगल लगायतको हामी त्यो गर्ने सम्मको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
21: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि 2 यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
19: हजुर,
21: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो, उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना, जुन खालको सेवा पुगिरहेको छ त्यसलाई अब रोक्दैन?
19: रोकिँदैन, यो अझ व्यवस्थित भएर जान्छ। आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन्, हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ, अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ, हामी त्यो खालको कार्यक्रमहरू बनाएको छौँ।
21: अनि विकास निर्माणको सन्दर्भमा सड़क बाटो पुल पुलिसाको सन्दर्भको अनुभव कस्तो रह्यो चार वर्षको?
19: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन्। तीन तलेसम्मको हाम्रो जाइका कम्पनी सिङ्गोको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रो चार ठाउँमा तीन तले भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने डब्लुएपी लगायत अन्य संघ संस्था र हाम्रै उसबाट संघ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा। सडकको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाडमा भेरी करिडोर पर्छ, एक नम्बरदेखि लगेर बाह्र नम्बरसम्म हाम्रो पक्की सडक नै छ। त्यस्तै अर्को हाम्रो दुई नम्बर क्षेत्रदेखि तीन चार छको सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सडक बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेको छ।
21: कतिपय सडकहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
19: हजुर,
21: अबको बाँकी एक वर्षको कार्यकालमा ती सबै त्यो बाह्रै महिना चल्न सक्ने होलान् अथवा कस्तो रहला?
19: यो मेन लाइन त बाह्रै महिना सुचारू नै रहन्छ। यो एक नम्बर दुई नम्बर पाँच नम्बर हुँदै सात आठ नौ दस एघार बाह्रसम्म तेह्रको पनि अब पुलबाट जोडिन्छ, झोलुङ्गे पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यसँग नजोडिएको वडाहरू, ती ठाउँहरूमा भने बर्खाको समयमा पनि केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली काट्ने स्तर सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावनले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या छ, केही समय लाग्ने देखिन्छ।
21: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के छ? त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
19: अलिअलि त्यस्तो क्षेत्र
21: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले
19: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने, त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटीमा पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ।
7: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मध्य प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नवप्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका आठ स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको चार वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असार 32 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भइगरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने हामीसँग कुराकानीका लागि नील हीरा समाजका कार्यक्रम व्यवस्थापक हामीसँग पर्छ जी हुनुहुन्छ। हार्दिक स्वागत छ।
1: नमस्कार।
0: कुनै कुनै समयमा यस्तो थियो कि यो लैंगिक तथा यौनिक अल्पसंख्यकको विषयमा कुरा गर्ने विषय त्यो आवश्यकता हो कि होइन, अथवा एक प्रकारको लाजको विषय अथवा अप्ठ्यारोको विषय थियो भने अहिले बिस्तारै बिस्तारै यसमा खुल्ने, अझ भनौं न नेपालमा त राजनैतिक दल नै पनि गठन भयो गएको चुनावको सन्दर्भ पारेर, र यसमा खुल्ने व्यक्तिहरूको संख्या पनि बढ़िराखेको स्थिति छ। त्यो कति त्यो भइसक्यो, अब अझै कति त्यो खुल्न बाँकी छ यो समुदायका व्यक्तिहरू?
1: समुदायका व्यक्तिहरू खुल्न धेरै नै बाँकी हुनुहुन्छ अहिले पनि, होइन? अब एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% चाहिँ पर्सेन्ट टोटल पपुलेसनको, यति पपुलेसनका व्यक्तिहरू 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि निरीरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि यसरी प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ। त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले, होइन? अहिले पनि समाजको सोच, जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरूषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नअटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ भनौँ न धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिया छ, होइन? अनि धारा 18 चाहिँ समानताको हक भनिया छ, प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनिया छ नि त, होइन? न्यायमा पहुँच भन्दा प्रत्येक डिसिजन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ अथवा प्रत्येक प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
0: संविधान र कानूनमा उल्लेख भयो।
1: उल्लेख भयो
0: अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जस्तै अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ तपाईँलाई?
1: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन, किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्या को जनगणना भयो त्यतिखेर जम्मा 29,28 मात्रै जनसंख्या आयो, होइन? त्यो नआउनुको कारण चाहिँ
0: झन्डै तीन हजार
1: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या, अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था, होइन? त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो। अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो, तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्, अब सोसल स्टिकमा एकदमै धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझ पनि व्याप्त छ। यहाँले सोसियल मीडियामा पनि देख्न सक्नुहुन्छ, होइन? एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त, भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ। सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपन अप भएर आउन चाहिँ समस्या छ।
0: अनि अहिले निलिता समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो? यो समुदाय जति खुल्न सके छैन त्यो खुल्नुपर्छ भन्नेमा हो कि, अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि, अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ?
1: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर्स अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस्, होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस् अथवा त्यो भनौँ न विभिन्न सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ, होइन? जसो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो, संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन्। अब पछिल्लो क्रममा भनौँ राजनीतिकै कुरा गरौँ, यहाँले अघि नै एउटा पार्टी पनि दर्ता गरेका छ भन्नुभयो, के छ त भन्दाखेरि हजुरको कुनै पनि यो हुन्छ नि राजनीतिक ठूल्ठूला दलका पार्टीहरूले आफ्नो संविधान आफ्नो विधानमा लेखिदिनु भएको छैन. जबसम्म विधानमा उहाँहरूको विधानमा चाहिँ यो समुदायका व्यक्तिहरू, पछाडि पारिएका समुदायका व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू होइन, दलित अथवा सबैको कुराहरू चाहिँ उहाँहरूको विधानमा लेखिँदैन, तबसम्म त

0: हुँदाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बसदिने अवस्था छ होइन, ट्रान्सम्यानहरूको त्यस्तै छ। अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ, तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि,
1: अनिवार्य छैन,
0: जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस्, हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन। यसमा पनि हाम्रो ठूलो लडाईँ छ। अब जनसङ्ख्याको विषयलाई त हुने नै भयो, राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ। के हो यो भोटर कार्ड भने भन्नुहुन्छ होइन, यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ। अब त्यो लाइनको कुराहरू हो, पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन, तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो, ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेले त टिजिङ गर्ने भयो,
1: सकारात्मक रूपमा
0: नलिदिने भयो अब अथवा हास्यास्पद रूपमा लिदिने भयो होइन। यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन।
1: सकारात्मक ल्याउनको लागि के भयो भने सकारात्मक हुँदै जान्छ,
0: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ, नागरिक सचेतना चाहिन्छ। नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्ता किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
1: यसको लागि आवश्यक कानून निर्माण त्यो अगाडि बढ्यो भने पनि केही न केही सजिलो बनाउँछ।
0: प्रत्येक जति पनि अहिले रिसेन्टली आइरहेका यी भनौँ न अध्यादेश भन्छ के भन्छ होइन,
1: कानून
0: विधेयकहरू, यिनीहरूमा प्रत्येकमा चाहिँ यो लैङ्गिक कुरालाई चाहिँ अलिकति भनौँ न विषयलाई लिएर चाहिँ अलिकति जानकार भएर लेखिदिनु भयो, सकारात्मक तरिकाले लेखिदिनु भयो भने चाहिँ बल्ल चाहिँ अलिकति सहज हुन्छ कि जस्तो।
1: तर जस्तो तीनै तहको सरकार मध्ये सबैले यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकको लागि सीमान्तकृत वर्ग समुदायको लागि समावेशीकरणको मुद्दा अगाडि बढाएको त अलि लामै समय भयो, यसले कामै नगरेको हो कि अथवा यसले गर्दा नै केही न केही सकारात्मक असरहरू पनि देखिन थालेको भन्ने हो?
0: यस्तो छ, उहाँहरूले सकारात्मक रूपमा लिनुभयो होइन, समावेशीकरण गर्न खोज्नुभयो, तर सकारात्मक विभेद जुन छ सिस्टमेटिक हजुरको जुन एउटा सिस्टममै नै गाह्रो छ भनेपछि त जतिसुकै कुरा गरे पनि त्यो भइसकेका छैन कि। जस्तो सिभिक स्पेसको कुराहरू, जुनसुकै ठाउँमा हामी हाम्रो समुदायको व्यक्तिहरूलाई चाहिँ अब एउटा टोकनिजमको रूपमा राख्ने होइन, औपचारिकतामा मात्रै, जस्तो एउटा हामीले खोजेको के भन्दाखेरि प्रत्येक अब जुन जनसंख्याको हिसाबले अथवा अहिले पछिल्लो क्रममा जुन बुलन्द भएर आइरहेको आवाज छ समावेशी भनेर, समावेशी भनेर कहाँनिर फिल गर्ने त, अहिले पनि हालसालै हाम्रो नेपाल सरकारको चाहिँ महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र के मन्त्रालय जुन थाहा छ होइन, त्यो मन्त्रालयबाट पनि एउटा रिसर्च भइरहेको रहेछ कि त्यो सर्वेमा चाहिँ हजुरको मन्त्रालयको नाम इटसेल्फले लैङ्गिक तथा यौनिक अल्पसंख्यक बोलिसकिसकेपछि त्यहाँ 16 इन्युमरेटरहरू हुनुहुन्छ, 16 सबै फिमेल हुनुहुन्छ होइन, एकजनालाई यसो कहिलेकाहीँ चाहिँ इन्ट्रोडक्सनमा राखेर यहाँलाई पनि परिचालित गरौं, यो समुदायका व्यक्तिहरू पनि एकदम क्वालिफाइड छन् होइन,
1: भनेको सरकारबाटै त्यस्तो खालको विभेद अथवा
0: हामी सबैलाई सहभागी गराउँछौ। त्यो भनेको कस्तो भन्दाखेरि हामीलाई त कस्तो महसुस हुन्छ, सकारात्मक विभेद यही त हो नि, विभेद त विभेद, मान्छेलाई विभेद भन्नका लागि हेप्नै पर्छ भन्ने होइन, विभिन्न किसिमका दस्तावेजहरूले विभिन्न किसिमका कार्यक्रमहरूले समावेशी नगरिदिइसकेपछि त त्यो विभेद भएन त, भएन, विभेदै भएन।
1: अब त्यसो भए यो जुन खालको अघि तपाईँले पाठ्यक्रमको कुरा पनि उठाउनुभयो, नागरिक सचेतना एउटा महत्वपूर्ण कुरा छ र त्योसँग सम्बन्धित ऐन कानून बनाएर यसलाई कानूनी रूपमा पनि एक प्रकारको त्यो पहिचान दिन आवश्यक छ। यो पाठ्यक्रममा पठन पाठनको बेलादेखि नै यसबारेमा सचेतना जगाउनको लागि अहिले गरिएका कोसिसहरू कति प्रभावकारी भयो, अझै कति भएन?
0: प्रभावकारी देखिँदैन, एकदमै प्रभावकारी देखिन्न, किन भन्दाखेरि त्यो बुक सीमित छ, एकदमै भनौँ न त्यो पाठ्यक्रममा मात्रै सीमित भयो, बच्चाहरूलाई बालबालिकाहरूलाई पढाउँदाखेरि यो सेक्स जेन्डर सेक्सुअलिटीको विषयमा पढाइरहँदाखेरि त्यहाँभित्रको डाइभर्सिटीलाई पनि पढाउन जरुरी छ, विविधताको बारेमा पनि बुझाउन जरुरी छ, त्यो विविधता कसरी हुन्छ, जस्तो अहिले पछिल्लो क्रममा मात्रै होइन हामीले चाहिँ उठाइराखेको आवाज के भन्दाखेरि सेक्सुअल ओरिएन्टेसन, जेन्डर आइडेन्टिटी एक्सप्रेसन, सेक्स क्यारेक्टरिस्टिक्स, यो भनेको तपाईँको यौन अभिमुखीकरण होइन, अनि त्यो एक्सप्रेसन गर्ने तरिका र यौन विशेषतालाई जब

0: जबसम्म नेपालका मात्रै होइन विश्वले बुझ्दैन तबसम्म यो समुदाय विभेदमा रहिरहन्छ।
1: जस्तो यो बुझ्ने विषय चाहिँ नेपालको हरेक भूगोल क्षेत्रको बराबर उस्तै खालको बुझाइ हो कि शहरमा अलिकति फराकिलो अलि राम्रो बुझाइ अथवा अलि गाउँ बस्तीहरूमा जाँदा अझ अलिक साँगुरो खालको देख्ने
0: पाइन्छ। यस्तो छ, यो कस्तो छ भन्दाखेरि शहरतिर चाहिँ अलिकति मान्छेको अवेरनेस लेभल अलिकति हाई छ, त्यसले गर्दा शहरतिरको व्यक्तिहरूले बुझ्नुहुन्छ। तर दूरदराजमा मैले हिजो मात्रै मसँग एउटा सरले कल गर्नुभएको थियो, डोल्पामा यस्तो यस्तो भइरहेछ सर, एकजना तपाईँलाई हामी अनलाइनमा जोड्छौँ, उहाँलाई बुझाइदिनुहोस् न, उहाँलाई होइन समुदायलाई बुझाइदिनुहोस् न भन्नुभयो। अनि हुन्छ किन भन्दाखेरि उहाँ समूहमा आउनुभयो, अब जेन्ट्स लेडिजको ड्रेसमा आउनुभयो, सबैजनाले खिल्ली उडायो उहाँको, अब उहाँले सुसाइड गर्ला भन्ने हामीलाई एकदमै डर भयो सर।
1: महिला र पुरुषको दुइटै खालको
0: पहिरन लिएर आउनुभयो, आइसकिसकेपछि उहाँको शारीरिक हावभावले पनि त्यही जनाएर आम अरू समाजका व्यक्तिहरूले चाहिँ अलिकति खिल्ली उडायो, किन साइड लाएर आयो, यो को हो यो होइन, यस्तो किसिमको अलिकति त्यो नराम्रो भाषामा पनि प्रयोग गर्यो भन्ने कुराहरू आइसकिसकेपछि चाहिँ के भयो भन्दाखेरि ए भनेपछि दूरदराजमा त अझ स्टिल मान्छेलाई त के हो त यो साँच्चै नै हो त भन्ने किसिमको चाहिँ छ। अब यो विषयमा बुझाउनका लागि चाहिँ एकदमै पाठ्यक्रम सुरुको अवस्थादेखि नै बालबालिका जब टिनेज हुन्छ 13-12 वर्षदेखि नै उहाँहरूलाई यो जेन्डरको विषयलाई लिएर अनि सोजिएसको विषयलाई लिएर होइन यौन अभिमुखीकरण अनि आफ्नो आइडेन्टिटीलाई लिएर यो कुराहरू बुझाएन भने चाहिँ पछिल्लो अझ पनि यो अभियानमै सीमित हुन्छ, अभियानमै रहन्छ।
1: जस्तो अब निलिथा समाज सबै ठाउँमा सबै बस्ती अथवा घर घरमा पुग्न नसक्ला होइन, अब यसको लागि अभिभावक अथवा परिवारको सदस्य समाजले चाहिँ कसरी बुझ्नुपर्छ ताकि यो अलि विशेष खालको अभिमुखीकरण नभए पनि बुझाइमा चाहिँ फराकिलो अथवा सकारात्मक बनाउन सकिन्छ।
0: अब बुझाइमा सकारात्मक अहिले पछिल्लो क्रममा
1: जस्तो तपाईँले भर्खरै डोल्पाको कुरा सुनाउनु भयो नि, डोल्पा त हामी भन्छौँ कि यो सहरभन्दा धेरै टाढा छ, त्यसकारणले त्यहाँ सुविधा पनि कम छ र अवसरहरू पनि कम छ, त्यसकारणले गर्दाखेरि बुझाइ हामी जति फराकिलो खोजिराखेका छौँ त्यो नपाउन सकिन्छ। यस्तो खालको त अरू चाहे सम्म परेको मधेस तराईमै हुन सक्ला अथवा हिमालमा पनि हुन सक्ला, परिवारका सदस्यले समाजले चाहिँ कसरी बुझ्नुपर्छ, कसरी पहिचान गर्नुपर्छ?
0: अब यो कसरी बुझ्नुपर्छ भन्नेमा मान्छेको सबभन्दा ठूलो प्रश्न यहाँनिरै छ होइन, अब कसरी बुझ्नुपर्छ यो हामीले पनि बुझाइरहेको विषय हो। जस्तो हामीले कसलाई बुझाउन सक्छौँ भन्दाखेरि प्रत्येक परिवारमा गएर यस्तो बच्चा जन्मिन्छन् भनेर चाहिँ भन्न सक्दैनौँ, पाठ्यक्रमले बोलेको अवस्था छ होइन, त्यसपछि गएर हजुरको अहिले विभिन्न मिडियाहरूले बोलेको अवस्था छ, त्यसपछि गएर अब विभिन्न रिसर्चका डकुमेन्टहरूले बोलेको अवस्था छ, हुँदाहुँदा अब मन्त्रालयले पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक मन्त्रालय भनिसकिसकेपछि त्यहाँबाट पनि बुझ्न जरुरी छ। हामीले बुझाउनु भन्दा पनि ए यस्तो समुदाय पनि हो, यो समुदाय चाहिँ यस्तो रहेछ भन्ने कुरा उहाँहरू इच्छुक भएर चाहिँ बुझिदिनुभयो भने चाहिँ अब आउने जेनेरेसनलाई पनि सहज हुन्छ होइन। पछिल्लो क्रममा सकारात्मक छ, परिवारले स्वीकार्या छ, तर पनि विभेद त एकदमै जल्दो बल्दो नै छ
1: परिवारभित्र कि बाहिर,
0: परिवारभित्र पनि छ, परिवारभित्र चाहिँ हाम्रो यो विशेष गरिकन हजुरको जुन चाहिँ अब ब्राह्मण क्षेत्री परिवारको होइन, त्यसपछि गएर हाम्रो यो मधेस प्रदेशका त्यो परिवारभित्रमा चाहिँ एकदमै बढी विभेद छ, अरू जस्तो जनजातिहरूमा सजिलै स्वीकार्यता छ होइन, थारू समाजमा भयो, तामाङ यस्तो अब गुरुङ भनौँ न हाम्रो यो आदिवासीहरूमा चाहिँ अलिकति सहज स्वीकार्यता छ भने अरू समुदाय चाहिँ अलिकति गाह्रो कुरा छ।
1: अब उनीहरूलाई यसमा बुझाउनको लागि अब पढ्ने लेख्ने कुरा अथवा जनचेतनामूलक अभियान सञ्चालन गर्ने बेग्लै कुरा हो, अब अहिले त प्रदेश सरकार स्थानीय तह भनेर पनि हामी घर घरमै सरकार पुगेको भन्छौँ, उनीहरूको भूमिका अहिले ठिकै छ अथवा उनीहरूले पनि थप आफ्नो जोडबल बढाउनु पर्ने देखिन्छ यो लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा?
0: जोडबल चाहिँ समुदाय आफैले पनि अब संघ संस्थाहरू छन्, अहिले त विभिन्न किसिमका संघ संस्थाहरू छन् होइन, उहाँले पनि गरिराख्नु भएको छ कन्टिन्यू रूपमा चाहिँ एडभोकेसी लबी जस्ता कुराहरू प्रत्येकचोटि लोकल गभर्मेन्टसँग गइरहँदाखेरिमा होइन, अब हामी यस्तो समुदायको व्यक्ति हो, हामीलाई बजेट छुट्याउनु पर्छ, कस्तो किसिमको बजेट छुट्याउँदा राम्रो हुन्छ भन्ने किसिमको लबी चाहिँ गरिराख्नु भएको छ। त्यो गरिरहँदाखेरिमा चाहिँ हो त्यतिखेर चाहिँ स्थानीय सरकारले पनि बुझ्नुपर्छ ए यो समुदायलाई चाहिँ यस्तो यस्तो किसिमको चाहिँ आवश्यकता पर्दो रहेछ। जस्तो अहिले के देखिन्छ भन्दाखेरि स्थानीय सरकारले चाहिँ अलिकति बजेट यो प्राइड मन्थलाई छुट्याइदिने, अलिकति बजेट यो तीज फेस्टिभलहरूलाई छुट्याइदिने होइन, अनि अलिकति बजेट चाहिँ हजुरको यो के भन्छ के अरे यो भोकेसनल ट्रेनिङ के सिकमूलक तालिमका लागि होइन, अब जुन चाहिँ त्यति हामीलाई चाहिँ अब भनौँ न यो प्राइड मन्थ मनाउने भयो तिज मनाउने त नर्मल कुरा भयो होइन, यो त अब उहाँले दिनुहुन्छ, उहाँले अब एउटा सानो कन्सेप्ट नोट लेखेको आधारमा दिनुहुन्छ। तर सिपमूलक तालिमहरूमा चाहिँ उहाँलाई चाहिँ कस्तो किसिमको सिप चाहिएको हो भन्ने किसिमको अध्ययन गरेर चाहिँ दिनुभयो जरुरी हुन्छ। अध्ययन उहाँले गर्नुभयो भने चाहिँ यो समुदाय बुझ्नुहुन्छ होइन, अध्ययन गर्नु भएन भने चाहिँ यस्तो किसिमको मान्छे अब तेस्रो लिङ्गीहरू आउनुहुन्छ उहाँलाई त्यति बजे छुट्याइदेऊ न भनेको आधारमा छुट्टिएको अवस्था छ।
1: तर जस्तो हालसालै एउटा पालिकामा पुग्दाखेरि त्यहाँ अरू अभियानका कर्मीको रूपमा अब अथवा अभियन्ताहरूले चाहिँ लैङ्गिक तथा यौनिक अल्पसंख्यकको संख्या चाहिँ अलि बढी भन्ने, तर त्यो यसलाई चाहिँ अलिकति संस्थागत गरेर दर्ता प्रक्रिया गरेर त्यसरी चाहिँ नआउँदाखेरि गाह्रो भयो भन्नुभएको थियो। यो चाहिँ देशैभरि पनि यस्तै समस्या यदि छ भने त्यसलाई सजिलो बनाउन अथवा त्यो संस्थागत रूपमै अगाडि बढ्न बढाउनको लागि निलिरा समाजले काम गरि नै राखेको छ अथवा गर्ने विचार गर्दैछ।
0: यो कन्टिन्यू रूपमा निलिरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
1: अथवा यो निलिरा समाजलाई मात्रै होइन अरू कसैले पनि गर्न सक्छ, उनीहरूले पनि गर्नुपर्छ भन्ने
0: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने भने जस्तो उच्च स्तरीय जति पनि छन् हाम्रो सुरुमा त भनी गयो नि अघि नै पनि ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरुरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
1: महसुस
0: जस्तो ए हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौ होइन, हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ, अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियन्ता हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ फलान चाहिँ तेस्रो लिङ्गीलाई थुनिया छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठुलो परिवर्तन हो।
1: त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने त्यो त्यही अनुसारको राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
0: हामीलाई विश्वास कहाँनिर छ भन्दाखेरि प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू होइन उहाँहरूलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ। त्यसपछि गएर चाहिँ प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त। त्यो
1: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम अगाडि बढ्छ।
0: राजनीतिक दल मात्रै नभनौं बाँकीको अरू अरू पनि छन् त, विभिन्न विधाहरू छ नि। राजनीतिक दल एउटा विधा भयो होइन, बाँकीको अब भनौँ न कति किसिमका चाहिँ त्यो लहरू छन्, कस्तो कस्तो कानूनहरू छन्, त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
1: अनि यसमा जस्तो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको तर्फबाट अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि थप परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
0: सामूहिकताको भावना यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ, समूह भनौँ न एउटा समाज छ, यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त। जस्तो सिसजेन्डर वुमेन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ, समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ, जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो, त्यो ठाउँमा गइरहँदाखेरिमा चाहिँ त्यहाँबाट मात्रै भन्नुपर्छ भन्ने चाहिँ पक्कै पनि होइन। यो अर्को हाम्रो समुदायले पनि बोलिदिनुपर्छ, अरू अरू समुदायले पनि बोलिदिनुपर्छ भन्ने चाहिँ हो।
1: अनि अहिले विभिन्न ठाउँमा हामी बेला बखत सुन्छौँ कि धरपकड भएका अथवा तपाईँहरूले अन्याय भयो अथवा संविधान अनुसार कानून अनुसारको अधिकार उपयोग गर्न पाइएन भनेर, त्यो पहिलेको तुलनामा अहिले घट्दैछ कि अथवा त्यो घटाउनको लागि पनि तपाईँहरूको त्यो जोडबल अथवा तपाईँहरूको कार्यक्रम अभियान चलिरहेको छ?
0: अभियान त कन्टिन्यू चल्ने हो यो होइन। अब धरपकडको कुराहरूमा चाहिँ जहाँसम्म लाग्छ यो समुदायको मैले त्यति साह्रो चाहिँ देखाएको चाहिँ छैन, अलिकति सहनशील भएर धैर्य भएर बरु एउटा पोजिसन पेपर लेखेर चाहिँ मन्त्रालय धाउने चाहिँ हाम्रो छ। किन भन्दा अभियान त कन्टिन्यू त गर्न पर्यो होइन, लडाई त लड्न पर्यो नि त। त्यो लडाई लड्नका लागि माइती गरमण्डलामा गएर के भन्छ गरे आवाज उठाउनु मात्रै होइन कि हामी चाहिँ सूक्ष्म रूपमा अलिकति आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौँ। यो गइरहँदाखेरिमा चाहिँ हजुरको कस्तो छ भन्दाखेरि अब ठुलै रूपमा चाहिँ जानुपर्छ त्यो चाहिँ होइन, हाम्रो आवाज जानुपर्छ त्यो ठुलो कुरा हो होइन। अब सबै समुदाय नै आएर एकैचोटि नेपाल अधिराज्यभरिका समुदायहरू आएर जानुपर्छ भन्ने चाहिँ होइन।
1: अनि अहिले जुन निलिता समाज अन्तर्गत प्राइड परियोजना भनेर पनि तपाईँहरूले चलाइ नै राख्नु भएको छ, यो यसले खास के हो? यो परियोजना चल्दै गर्दाखेरि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई यसले कसरी सहयोग पुर्याइराखेको छ?
0: यो प्राइड भनेको चाहिँ प्रमोटिङ इन्क्लुजन आइडेन्टिटी होइन डिग्निटी, यसमा चाहिँ इन पोलिटिकल सेक्टर्स भन्ने हो, यो चाहिँ राजनीतिसँग जोडिएको हो होइन। राजनीतिसँग जोडिएकोले गर्दाखेरिमा चाहिँ पछिल्लो क्रममा यो समुदायको व्यक्तिहरू राजनीतिक रूपमा अगाडि आउनुपर्छ, राजनीतिक साक्षरता चाहिन्छ भन्ने विषयलाई लिएर चाहिँ यो परियोजनामा हामी काम गर्दैछौँ। र यो काम गरिरहँदाखेरिमा चाहिँ यसको उद्देश्य भनेको यो समुदायका व्यक्तिहरू पोलिटिकल रूपमा चाहिँ साउन्ड हुन्, यिनीहरूलाई चाहिँ राजनीतिक ज्ञान चाहिन्छ, राजनीतिक ज्ञान सँगसँगै भोलि गएर चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ यहाँहरू पनि सहभागी हुन पाउन् भन्ने चाहिँ हाम्रो इन्टेन्स हो होइन, उद्देश्य हो। र यसका लागि चाहिँ हजुरको हाम्रो कार्यक्रम भनेको राजनीतिक साक्षरता कार्यक्रम त छँदैछ, भोटर राइटको प्रोग्रामहरू त छँदैछ होइन। मेन भनेको मेन्टर र मेन्टरसिपको कुरा छ। जस्तो अब हाम्रो मेन्टर भनेको पोलिटिकल कुनै एउटा ठुलो पोलिटिकल ब्याकग्राउन्डको व्यक्ति, हाम्रो समुदायका एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ। हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि। सञ्चालन गरेपछि त्यतिखेर चाहिँ हाम्रो समुदायका साथीहरू भाग लिनुहुन्छ अनि विभिन्न भित्र लागेको कुराहरू, जस्तो हामी कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा होइन, अनि यो भोटिङ राइट्स भने के हो, निर्वाचन आयोगले के बोल्छ होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ। त्यो कोच गरेको आधारमा चाहिँ यो प्रोजेक्ट यो सँगसँगै चाहिँ अब यसको अन्तिम उद्देश्य भनेको चाहिँ यो समुदायका व्यक्तिहरू पोलिटिकली
1: अगाडि बढ्न सकुन् अथवा बुझुन् भनौँ न।
0: हाम्रो अर्को टार्गेट चाहिँ के हो भन्दाखेरि हजुरको 84 को चुनाव जुन आउँदैछ प्रोभिन्सियल लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो,
1: जितुन पनि
0: जितुन पनि।
1: अनि अघि तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैंगिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यो क्षेत्र जहाँ अझै खुल्न अथवा खुल्न दिनको लागि वातावरण बनिरहेको छैन त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
0: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीहा समाजले चाहिँ सबैले बुझुन् सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ। अब हाम्रो यो संघीय स्तरमा संघीय भनौँ न हाम्रो यो सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ। त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ र पनि आम नागरिकले बुझ्नुपर्ने कुरा बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ होइन। त्यो म्यासेजहरू दिइरहँदाखेरिमा चाहिँ बुझ्नुहुन्छ जस्तो लाग्छ, तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ। र ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन, समाज त परको कुरा भयो होइन। त्यस्तो छ, बाँकी अरू समुदाय जस्तो आदिवासी जनजातिका समुदायले चाहिँ सहजै है, अब धेरै त नहोला यतिउति मैले भन्न त सक्दिनँ होइन, तर धेरै मात्रामा चाहिँ स्वीकारेको अवस्था छ र घरबाटै ओपन अप भएको अवस्था छ। अब कम्प्लिटली चाहिँ होइन ब्राह्मण क्षेत्रीमा पनि, अब धेरैजना त अब घरबाटै आउनुहुन्छ होइन, तर तुलनात्मक रूपमा चाहिँ आदिवासीको तुलनामा चाहिँ ब्राह्मण क्षेत्री मधेसी समुदायमा त अझ गाह्रो एकदमै गाह्रो।
1: अघि तपाईँले जसरी यो डोल्पाको घटना सुनाउनु भने त्यस्तो अहिले अझै पनि जस्तो सार्वजनिक स्थान होला अथवा विद्यालय हुन सक्छ, अझै कुन कुन क्षेत्रमा त्यस्तो खालको तपाईँहरूलाई आउने गर्छ जानकारी कि अघि त्यो त्यसमा अलिकति कुराकानी गरिदिनुहोस् सम्झाइ बुझाइ गरिदिनुहोस् भन्ने होला डोल्पाको कुरा यस्तो यस्तो तपाईँ कुन कुन क्षेत्र विषयमा अझै पनि हामीले सम्झाइ बुझाइ गर्नुपर्ने अथवा यसमा सहयोग गरिदिनु पर्यो भनेर तपाईँहरूसम्म त्यो समन्वयको लागि अनुरोध गर्ने परिपाटीको विकास भइरहेको
0: क्षेत्रगत रूपमा भन्नुपर्दा त सबै क्षेत्रलाई छ होइन अब यो इमर्जिङ इस्युज भयो हजुरको उदयमान छ नि त यो त होइन मान्छेलाई भित्रदेखि क्युरियोसिटी छ कि के रहेछ त यो भित्र को हुन्थे यिनी किन यिनीहरूले यति धेरै भेराइटिजहरू भन्छन् विविधता कसरी छ यो भित्र भन्ने कुराहरू छ कम्पेयर रूपमा सबभन्दा ठूलो कुरा बुझ्नुपर्ने भनेको चाहिँ हजुरको हाम्रो मैले देखेको भनेको यो मिडिया सेक्टर्सले एकदमै ठूलो बुझ्नुपर्छ किन मिडिया सेक्टर्स भनेको यत्रो यस्तो सेक्टर हो जुन सेक्टरले चाहिँ सम्पूर्ण विश्वलाई एकैचोटिमा अवेर गरिदिन सक्छ क्या यो क्षेत्रले चाहे भने समुदायको कुरालाई चाहिँ एकचोटि राम्रो पोजिटिभली उठाइदियो भने एकदमै राम्रो हुन्छ मिडिया सेक्टर एकदमै अवेर हुन जरुरी छ किन भन्दा मिडियाबाटै नै ठूलो एकैचोटि अगाडि बढिरहँदा एकैचोटि वत्त पछाडि आउँछ क्या यो समुदायका व्यक्तिहरू किन भन्दाखेरि मिडियाले त्यही अनुसारको पोर्ट्रेट गरिदिन्छ पछिल्लो क्रमको न्युजहरू यहाँले हेर्नुभयो भने त्यो हुन्छ नि त्यो नचाहिँदो कुराहरू जुन गरेकै हुँदैन होइन अनि जुन त्यो असान्दर्भिक कुराहरू चाहिँ लेखिदिने जुन प्रथा छ त्यसको चाहिँ अन्त्य हुनुपर्छ मिडिया एउटा महत्वपूर्ण मिडियाले हामीले बुझाउनुपर्छ एउटा कुरा अनि दोस्रो कुरा के भन्दाखेरि जुन गभर्मेन्ट तहका जुन ब्युरोक्रेटिकहरू हुनुहुन्छ नि अब इम्प्लोइ भनौँ न गभर्मेन्टको सर्भेन्टहरू गभर्मेन्ट सर्भिसमा भएकाहरू उहाँहरूलाई चाहिँ एकदमै बुझाउनु जरुरी छ उहाँहरूले बुझ्नुभयो भने चाहिँ
1: अहिले पनि उहाँहरूले नबुझ्नु भएको
0: बुझे
1: किनभने लोकसेवा आयोगदेखि सबै कुराको एकदम दक्ष भएर बुझेर जानेर नै त्यहाँ पास भएर अगाडि बढ्ने होला
0: अब उहाँहरू बाँकीको कुरामा दक्ष भएर जानुभयो होइन तर एउटा समुदायको इस्यु के हो मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन यो मात्रै कम्युनिटीको कुरा होइन दलितको कुरालाई लिएर हेर्नुहोस् अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस् होइन अनि दूरदराजका ती मुसहर समुदायको कुरालाई लिएर हेर्नुहोस् डोल्पा रोल्पाको कुरालाई लिएर हेर्नुहोस् यो सबै अध्ययन गरेर त कसरी जानुभयो होला र उहाँहरू त्यो त होइन पक्कै पनि र कुनै पनि व्यक्तिको व्यक्तिगत कुरालाई बुझ्नका लागि त अध्ययन जरुरी छ अध्ययन गर्नै पर्छ होइन जस्तो अब मैले मेरो विषयलाई बुझाइरहनको लागि जबसम्म मैले हजुरलाई पूर्ण रूपमा भन्दिनँ तबसम्म त थाहा हुँदैन हजुर जतिसुकै विज्ञ भए पनि के भयो र त्यो कुराहरू हो
1: अनि अहिले अब अझै पनि हामीले भनिरहेका छौँ कि तथ्याङ्कगत रूपमा हेर्ने भने झन्डै 3,000 नेपालमा भेटिन्छन् भने यसमा लागेका अथवा अभियान कर्मीहरूको भनाइअनुसार यो संख्या अझ धेरै छ त्यसो हुँदा यो दुईटा कुरा एउटा समाजले खुल्न दिएन परिवारले खुल्न दिएन एउटा कुरा र खुलेर आफै अगाडि बढ्ने पनि त्यत्तिकै महत्वपूर्ण छ होला के कस्तो खालको विशेषता भयो के कस्तो खालको चाहना भयो रुचि भयो भने ए म कतै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हो कि भनेर त्यो आफैले आफैलाई कसरी चिन्ने कसरी बुझ्ने त्यो बताउनु पर्यो
0: आफैले आफैलाई चिन्नका लागि त व्यक्तिले आफैले आफूलाई त चिनिहाल्छ नि चिन्दैन र सजिलै चिन्छ नि म को हुँ भनेर त्यो त बुझाउने कुरा त होइन होइन आफूले आफूलाई बुझाउने कुरा रहेन अब बुझाउने कुरा कतिपय कुरामा हो कन्फ्युजन हुन्छ हु एम आई भन्ने कुरा हो त्यतिखेर चाहिँ अब बुझाउनु पर्यो
1: त्यो कसरी कसरी के कस्तो भयो कसको को प्रतिको रुचि चासो त्यो आकर्षण भयो भने चाहिँ उहाँ हो भनेर त्यसरी
0: अब त्यो त अर्काको व्यक्तिगत कुरा त भन्न मिल्दैन होइन हजुरको तर कस्तो भन्दाखेरि मैले सपोज मानौ मैले मेरो विषयमा बुझाइरहँदाखेरि म परशुराम हो होइन मेरो आइडेन्टिटी मेल हो होइन मेरो ओरिएन्टेसन फलानु हो भनेर त भन्न सक्छु नि त म होइन मेरो सेक्स यो हो भनेर भनिगएपछि त मान्छेले बुझ्नुपर्ने हो बुझ्नुपर्ने त हो नि त अब त्यो सबै ठाउँमा सबैले गएर चाहिँ भनिँदैन जस्तो अब कुनै कुनै बेलामा चाहिँ प्रशासनिक निकायतिर भनौँ न क्लास लिन बोलाउनुहुन्छ कहिले काहीँ चाहिँ टेलिकम उतातिर बोलाउनुहुन्छ कहिले कुन ठाउँमा पर्थ्यो त्यो ठाउँमा गएर चाहिँ हामीले भन्छौँ तर बुझाउनै पर्ने मैले कसरी बुझाउँछु होला त भन्ने विषयमा चाहिँ स्पेस क्रिएट गर्न पर्यो यो समुदायलाई बुझाउनका लागि होइन त्यो स्पेस क्रिएट गरिसकिसकेपछि बुझाउँछन् जस्तो मलाई महसुस हुन्छ
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ यहाँलाई
0: धेरै धेरै धन्यवाद हजुरलाई पनि
1: यो सँगै जीवन रक्षाको आजको श्रृंखला आजको समय सकिएको छ आजको श्रृंखला जीवन रक्षामा हामीले विशेषतः लैंगिक यौनिक अल्पसंख्यक समुदायको जीवन रक्षाको लागि उनीहरूको अधिकारको लागि अहिले उपलब्ध भइराखेको कानून र यसले सम्बोधन गर्न सकेको वा नसकेको विषयमा नील हीरा समाजका प्रोग्राम म्यानेजर परशुजीसँग हामीले कुराकानी गर्यौं अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर उपस्थित हुनेछौ तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM. उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
3: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद.
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा.
6: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला अखन त यही हाम्रो खेती हो.
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद.
5: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद.
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद.
7: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम, अधिकार र सम्मानको आवाज
3: कार्यक्रम साझा आवाज.
8: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा.
12: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेछु. हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि.
10: पसिनाको सम्मान, समानताको अभियान
3: कार्यक्रम साझा आवाज. संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद.
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा.
6: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला अखन त यही हाम्रो खेती हो.
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद.
5: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद.
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद.
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने
13: डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
14: ए 6 बजेको बिहानी र साथीसको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सिआइएन आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोच तराई फाट पनि, कान थापेर सुनी बसौ खबर।

0: क्लासिक टेक को 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डेशो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
2: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
3: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
4: हाम्रा दुःख नै त सरकारी खेती गरिसौ र पानी नै पुगेर अखन त यी हाम्रो खेती हो
1: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
3: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशभरि कार्यक्रम हेलो सांसद

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिसो खुशीको कनेक्सन
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छोयो
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
4: बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
6: ए 6 बजेको बिहानी र 7:30 को साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा हिमाल चुली पहाड खोज तराई फाट पनि कान थापेर सुनी बसौ

0: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ दिनुभयो र विचार गर्न म एक्सन फोन त इम्प्लिमेन्ट गर्छु भन्ने किसिमले पनि उहाँले सजेसन दिनुभयो।
0: होटल संघ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5 दिन पनि जारी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5 दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौं र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन्। रूसी आक्रमण विरूद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाड़ी राष्ट्रसहित 9 वटा देशहरूलाई आफ्नो विशेषज्ञता बिक्री गरेको छ। ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रीट छान्नुभन्दा 5 दिन अघि सर स्टारमरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टारमरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा दुईटा क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021मा आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष शुरू हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सड़क सुरक्षा लगायत विभिन्न महत्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानून मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था छ। त्यसका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी संघीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसान्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानून मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानून मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानून मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका शुरूमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानून मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
2: पहिलो कुरो त मसुदा ड्राफ्ट गर्ने कुरै नै उहाँलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्ट्री प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 66 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
4: कानून मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेश पछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। त्यसले अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
2: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदै हो, इम्पोर्टेन्ट बुँदा हो, र हामीले लिख्नु पनि भएको थियौँ, लिखित पनि बुझाएँ।
0: 6-7 बुँदामा चाहिँ के कुराहरू थिए?
2: मुख्य बुँदा भनेको भने चाहिँ अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिले त अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबरसम्मको लागि अहिले केही कुरामा सहजीकरण लिनुपर्ने हामीले खोजिराखेका थियौँ यो कुरा। अब त्यसमा चाहिँ अब बदली नेता हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा, प्लस विद्युतको महसुसलाई अलिकति उद्योग स्रोतलाई तारिफ लगाइदिनु भने हामीले चाहिँ एउटा चाहिँ जोस राख्यौँ। अर्को कुरा विचारवटा अब असहज भइरहेको, अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हाम्रो बाध्यवाचनहरू भइरहेको छ, केमा छ हामी भन्ने बिर्सिन भयो उहाँले।
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
2: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ लिनुभयो र विचार गर्न म एक्सन म चाहिँ तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो। जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारलाई चाहिँ एकदमै अब प्रमोसन त्यो विशेष ध्यान दिएर विशेष बजेट सुहाएर गर्छु भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो। प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो। अथवा चाहिँ अब कुनै कुनै सानो होटेलहरूको त्यसमा इआइएको कारणले गर्दाखेरि नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाधा अध्ययन फुकाउने किसिमको आश्वासन दिनुभएको छ।
0: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो, त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन?
2: दुवैको कुरो छ, प्रवर्धनको काम चाहिँ सरकारले एकदमै जिम्मेवार कुरो गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ, आन्तरिक प्लस बाहिर दुवै। अब इन्डियन अब धेरै बहिनी निस्किँदैछ, यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा, अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले ब्रिफ गरे। जस्तै अब इन्डियनहरू आउँदाखेरि गरगर्न लिएर आउँछ, अब गरगर ल्याउन नपाउनु भयो त्यस्तै अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई, त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ।
0: पोहोर जेनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नुभयो कि भएन?
2: होइन, अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्रिज हो, अब जेनजी आन्दोलन पनि एकमेन्ट त हाम्रो अब अर्को पनि ठ्याक्कै निर्भयो, तर बच्चीले रिभाइभ चाहिँ तुरन्त भयो। अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन, त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के छ क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ। जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको चाहिँ क्रस बोर्डर हो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणाले अगाडि राखेको थियौँ। उहाँ त्यसमा भेरी पोजिटिभ हुनुहुन्छ, भारत अपनी के छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ।
0: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बहरेन र कुवेतले क्षेपास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेपास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले रातिको ठिक 9 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्धकार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजंग थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नमरेक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी बज्रदल गौँबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माउ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुला खोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसले हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सीखेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गते हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 की 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहशार्दुल गुल्मली स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम प्रितनापति उपरति श्री भोलानाथ थापाले नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौणले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम प्रितनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायक रथ श्री सन्तोष कार्कीले असार 23 गति सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका 4 सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे बाटिका निर्माण गरी असार 23 गते हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई बाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिसम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गते सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकृति श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गते रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 6 लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका 7 पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजा सहित असार 22 गति दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका 3 फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
4: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त? मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौं।
4: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
2: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर।
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्युटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर।
3: हाम्रो यस सैनिक प्रहरी गणबाट एक सेक्सन 24 घण्टा स्ट्यान्डबाई तयारी हालमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना, दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटीमा खबर आउने बित्तिकै ड्युटी रूमले त्यस तयारी टोलीलाई 5-10 मिनट भित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेको हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिक